आजको हाम्रो यो एफिसीको अध्ययनलाई यहीँ नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौं र यसमा विजेता हुनुहुने पहिलो दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797 0420 9797।

0: सात बजे को छ।
1: Extreme energy drink. Taste the difference. Feel the energy.
2: नेपाल वाणी FM 94.9 हामीलाई सुन्दै गर्नुस्, हामी तपाईसँगै छौं।

इलाम अस्पतालमा बढ्दै बिरामीको चाप, विशेषज्ञ सेवा विस्तारसँगै घट्दै रेफर हुने अवस्था। इलाम जिल्ला सचिवदेखि प्रदेश कमिटी सदस्यसम्मको जिम्मेवारी सम्हालेका गुरूङले छाडे एमाले, श्रम संस्कृति पार्टीमा आबद्ध। र बाढ़ी पहिरो र पूर्वाधार अभावले इलाममा विद्युत सेवा प्रभावित, कार्डका 6,000 भन्दा बढ़ी पोल फेर्नुपर्ने। नमस्कार, साँझ 7 बजेको नेपालबाट स्थानीय खबरमा स्वागत छ, म सुमिता मगरको। खबर अब विस्तारमा। इलाम अस्पतालमा पछिल्लो समय उपचारका लागि आउने बिरामीको संख्या बढ़दै गएको छ। विभिन्न विशेषज्ञ चिकित्सकको सेवा विस्तार भएसँगै अस्पतालमा दैनिक 500 भन्दा बढ़ी नागरिकले स्वास्थ्य सेवा लिन थालेका छन्। विशेषज्ञ सेवा स्थानीय स्तरमा उपलब्ध हुन थालेपछि सामान्य उपचारका लागि मात्र नभई थप उपचारका लागि समेत इलाम अस्पतालमै आउने बिरामीको संख्या बढ़ेको हो। यसअघि थप उपचारका लागि झापा, विराटनगर र काठमाडौँसम्म रेफर हुने अवस्था धेरै रहेको अस्पतालमा अहिले विभिन्न विशेषज्ञ सेवा विस्तार हुँदै गएपछि बाहिर जानुपर्ने बाध्यता कम हुन थालेको अस्पताल प्रशासनले जनाएको छ। विशेषज्ञ चिकित्सकको उपलब्धता बढ़ेसँगै इलामसँगै पाँचतर र ताप्लेजुङबाट समेत उपचारका लागि बिरामी आउन थालेका छन्। सेवा विस्तारसँगै अस्पतालप्रति सेवाग्राहीको विश्वास पनि बढ़दै गएको देखिएको छ। इलाम नगरपालिका 4 का दिपेन्द्र राई, पप्पू इलाम नगरपालिका 12 का घनश्याम पौडेल र इलाम नगरपालिका 6 का दिपा नेपालले अस्पतालमा पछिल्लो समय सेवा र सुविधामा सुधार भएको अनुभव सुनाएका छन्। अस्पतालमै थप उपचारको सुविधा पाउन थालेपछि बाहिर जानुपर्ने समय, खर्च र झन्झट समेत कम भएको उनीहरूको भनाइ छ। अस्पतालमा विशेषज्ञ सेवा विस्तार हुँदै गए पनि बढ़दो बिरामीको चाप अनुसार पर्याप्त जनशक्ति, आवश्यक उपकरण र भौतिक पूर्वाधारको व्यवस्थापन भने चुनौतीका रूपमा देखिएको छ। अस्पतालमा पर्याप्त जनशक्ति नरहे पनि केही विशेषज्ञ चिकित्सक थपिने क्रममा रहेको र आवश्यक उपकरण व्यवस्थापनका लागि सम्बन्धित निकायसँग पहल भइरहेको मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर अमिताभ ठाकुरले बताउनुभयो। डाक्टर ठाकुरका अनुसार विशेषज्ञ सेवा विस्तारसँगै अस्पतालको सेवा प्रभाव र व्यवस्थापनमा समेत सुधारका प्रयास अघि बढ़ाइएको छ। सकेसम्म बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था अन्त्य गर्ने लक्ष्यसहित आवश्यक जनशक्ति, विशेषज्ञ सेवा उपकरण र व्यवस्थापनलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो। उहाँले लामो समयसम्म सामान्य उपचारपछि थप उपचारका लागि अन्यत्र रेफर गर्ने संस्थाका रूपमा चिनिँदै आएको इलाम अस्पताल पछिल्लो समय विशेषज्ञ सेवा विस्तारसँगै आफ्नो सेवा र क्षमता बढ़ाउने क्रममा छ। अस्पतालमै थप विशेषज्ञ सेवा उपलब्ध हुन थालेपछि इलामसँगै छिमेकी पाँचतर र ताप्लेजुङका नागरिकले समेत स्थानीय स्तरमै उपचार पाउने अवस्था बन्दै गएको छ। बढ़दो बिरामीको चाप अनुसार पर्याप्त जनशक्ति, आधुनिक उपकरण र भौतिक पूर्वाधार थप गर्न सके इलाम अस्पताललाई इलामसँगै पाँचतर र ताप्लेजुङका नागरिकका लागि समेत फरफर स्वास्थ्य उपचार केन्द्रका रूपमा विकास गर्न सकिने देखिएको छ। निकपा एमाले नामका नेता उमेश गुरूङले झण्डै 38 वर्ष लामो राजनीतिक यात्रा चुंग्याउँदै पार्टीको साधारण सदस्य र कोशी प्रदेश कमिटी सदस्यबाट राजीनामा दिनुभएको छ। उहाँले सामाजिक सञ्जाल मार्फत पार्टी परित्यागको घोषणा गर्दै श्रम संस्कृति पार्टीमा आबद्ध हुनुभएको छ। 2047 असारमा एमालेको साधारण सदस्यता लिनुभएका गुरूङले गाउँ, इलाका, जिल्ला कमिटी हुँदै जिल्ला उपसचिव र सचिवको जिम्मेवारी सम्हालिसक्नु भएको थियो। 2067 सालमा नेपाल पत्रकार महासंघ इलाम शाखाको अध्यक्ष एवं जिल्ला खेलकुद विकास समिति इलामको अध्यक्ष समेत हुनुभएका उहाँ करिब 8 वर्ष पूर्णकालीन राजनीतिक कार्यकर्ताका रूपमा सक्रिय हुनुहुन्थ्यो। गुरूङले पार्टी छाड्ने निर्णय लामो राजनीतिक अनुभव र आत्ममन्थनपछि लिएको बताउनुभयो। अब सामाजिक अभियान, नागरिक सरकार र लेखनमा सक्रिय रहने उहाँको भनाई छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत इलामबाट 17 वर्षीय सुजौ चापागाई र 18 वर्षीय अर्जुन धिताल क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्। माइजोकमाई गाउँपालिका 5 का 5 सोयाङका चापागाई 35 वर्ष मुनिको युवा कोटाबाट सर्वसम्मत चयन भएका हुन्। कांग्रेस माइजोकमाई गाउँ समितिका अनुसार उनी इलामकै कान्छा क्षेत्रीय प्रतिनिधि हुन्।
विद्यार्थी संगठन मार्फत राजनीतिमा सक्रिय चापागाई हाल महेन्द्र रत्न बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत छन्। त्यस्तै इलाम नगरपालिका 11-बाट 18 वर्षीय अधिताल क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन्। 16 वर्षको उमेरदेखि नेपाल विद्यार्थी संघमा आबद्ध अधिताल हाल झापाको चाराले स्थित श्रीदेव बहुमुखी क्याम्पसमा अध्ययनरत छन्। विद्यार्थी राजनीतिबाट पार्टी संगठनमा सक्रिय हुँदै आएका धितालले आफूले पाएको जिम्मेवारी मार्फत युवा पुस्ताको आवाज उठाउने बताएका छन्। यता भोलि कांग्रेसको पालिका अधिवेशन हुँदैछ। लगातार 3 वर्षदेखि बाढ़ी पहिरो जस्ता विपदका कारण इलाममा विपद सेवा प्रभावित हुँदै आएको छ। विपदका समयमा विद्युतका तार पोलमा क्षति पुग्दा प्रसारण सञ्चारणमा समस्या हुने गरेको विद्युत वितरण केन्द्र इलामले जनाएको छ। केन्द्रका प्रमुख रिवत कुमार चौधरीका अनुसार जिल्लामा अझै करिब 6,300 काठका पोल फेर्नुपर्ने अवस्था छ। आवश्यक पोल र जनशक्ति अभावका कारण कामले गति लिन सकेको छैन। ठूला क्षमताका ट्रान्सफर्मरको समेत अभाव रहेको केन्द्रले जनाएको छ। माई नगरपालिका र माईजोकमाई मा जलेका 50 केभीका ट्रान्सफर्मरको ठाउँमा 15 केभीका ट्रान्सफर्मरबाट सेवा सञ्चालन गरिँदा उद्योग व्यवसाय सञ्चालनमा समस्या भइरहेको छ। एउटै फिडरबाट धेरै क्षेत्रमा विद्युत वितरण गर्नुपर्ने तथा प्रसारण लाइन नियमित सफा नहुँदा पनि समस्या बढ़ेको छ। उपभोक्ताले पटक पटक विद्युत जानी र भोल्टेज बढ़ हुँदा विद्युतीय सामग्रीमा क्षति पुग्ने गरेको गुनासो गरेका छन्। अस्तरको गुम्बाई गाउँपालिका 1 यासोक बजारबाट खुकुरी इन्सास राइफलको गोली र बारूद सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पास्तरको फिदिम नगरपालिका 6 सिवाका 32 वर्षीय सुसन तम्रक रहेको जिल्ला प्रहरी कार्यालय पास्तरका प्रहरी नायब परीक्षक अनिश कुमार कर्णले जानकारी दिनुभयो। उहाँका अनुसार तम्रकले खुकुरी देखाएर धाकधम्की दिइरहेको सूचनाका आधारमा प्रहरी चौकी यासोकबाट खटिएको टोलीले पक्राउ गरेको हो। तुम्रुकलाई कुम्बाई गाउँपालिका केन्द्र यासोक बजारबाट पक्राउ गरिएको जिल्ला कर्णले बताउनुभयो। उहाँका अनुसार प्रहरीले तुम्रुकलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा दाँपसहितका 2 थान खुकुरी एन्सास राइफलको 1 राउण्ड गोली र बारूद 27.71 ग्राम सहित पक्राउ गरिएको हो। पक्राउ परेका तुम्रुकलाई जिल्ला प्रहरी कार्यालय पास्तरमा राखेर थप अनुसन्धान शुरू गरिएको छ। र धनकुटामा प्रहरीले छुट्टा छुट्टै स्थानबाट लागौसत सहित 3 जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सहित भूमि गाउँपालिका 7 चाम्चा स्थित एक घरबाट ट्रामाजोल र स्पेन प्रो नामक औषधि सहित 1 युवक पक्राउ परेका छन्। प्रहरी टोलीले चाम्चा स्थित करिब 21 वर्षीय प्रगत राईको घर कोठामा खानतलासी गर्दा ट्रामाजोल 50 का 29 पत्ता र स्पेन प्रो का 29 पत्ता फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिनुभयो। त्यस्तै धनकुटा नगरपालिका 9 मूलघाटमा सवारी साधन चेक जाँचका क्रममा प्रहरीले हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित थप 2 जनालाई पक्राउ गरेको छ। इटोरीबाट 13 थुम जाँदै गरेको विद्युतीय गाड़ीमा सवार भोजपुरको टेमके मयुङ गाउँपालिका 21-22 वर्षीय फोला राई र भोजपुर गाउँपालिका 6 देउरालीका 24 वर्षीय प्रवीण राईलाई प्रहरीले पक्राउ गरेको डीएसपी छेत्रीले जानकारी दिनुभयो। प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने धूलो पदार्थ ससाना प्लास्टिकमा प्याक गरिएको 25 पोका खुला अवस्थामा रहेको हरियो रंगका 50 वटा क्याप्सुल र सुन्तला रंगका 45 वटा ट्याब्लेट बरामद गरेको जनाएको छ। समाचारको अन्त्यमा मुख्य प्रसंग पुनः एकपटक। इलाम अस्पतालमा बढ़दै बिरामीको चाप, विशेषज्ञ सेवा विस्तारसँगै गर्दै रेफर हुने अवस्था। इलाम जिल्ला सचिवदेखि प्रदेश कमिटी सदस्यसम्मको जिम्मेवारी सम्हालेका गुरूङले छाडे एमाले, श्रम संस्कृति पार्टीमा आबद्ध। र बाढ़ी पहिरो र पूर्वाधार अभावले इलाममा विद्युत सेवा प्रभावित, काठका 6,000 भन्दा बढ़ी पोल फेर्नुपर्ने। साँझ 7 बजेको नेपालबाट स्थानीय खबर सकिएको छ। समाचार सम्पादन गणेश घिमिरे लगायत सम्पूर्ण टीमलाई विदा दिनुहोस्। नमस्कार।

0: इण्डियन वेलफेयर अन्तर्गत जिल्ला सैनिक पौडी लामको अत्यन्त जरुरी सूचना। इण्डियन वेलफेयर इलाममा यही मिति 2083 साल असोज 6 र 7 गति अर्थात 22 र 23 सेप्टेम्बर सन् 2026मा सिजनल पेन्सन क्याम्प शुरू हुन गइरहेको छ, जसमा भारतीय राष्ट्रदूतावास पेन्सन वितरण कार्यालय धरानबाट टोली आउने भएकाले इण्डियन भूपो तथा उहाँका आश्रितहरूको जीवित प्रमाणपत्र संकलन साथै मरुवा केस हेर्ने भएकाले सम्पूर्ण भूपो तथा उहाँका आश्रितहरूलाई जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नागरिकताको फोटो कपी, हालसालै खिचेको पासपोर्ट साइजको फोटो, पेन्सनरको फ्यामिली साथमा हुनुहुन्छ भने हालसालैको जोइन्ट फोटो र एक्लै हुनुहुन्छ भने सिंगल रातो ब्याकग्राउण्डको फोटो सहित उपस्थित हुन हार्दिक अनुरोध गर्दछौ। सम्पर्क जिल्ला सैनिक बोर्ड इलाम, सेक्रेटरी सम्पर्क नम्बर 9809090002, फोन नम्बर 0275204080। जिल्ला सैनिक बोर्ड इलाम।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सामाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: हैजा तथा झाडा पखाला नियन्त्रण र रोकथाम सम्बन्धी सूचना। हैजा तथा झाडा पखाला दूषित पानी र खानाबाट सर्न सक्ने रोग हुन्, यसबाट बस्न सबैले विशेष सावधानी अपनाऊ। रोकथामका उपायहरू: सफा तथा सुरक्षित पानी मात्र पिऊ, पानी शुद्धिकरण गरेर मात्र प्रयोग गरौ, खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुने बानी बसालौ, खाना राम्रोसँग पकाएर तातो र ताजा खाने गरौं, खानेकुरा छोपेर राख्ने र झिङ्गा तथा फोहोरबाट जोगाउने, खुल्ला ठाउँमा दिसा पिसाब नगर्ने र शौचालयको प्रयोग गर्ने, घर तथा वरपरको वातावरण सफा राख्ने, झाडा पखाला भएमा तुरन्त जीवन जल खुवाउने र प्रशस्त झोल पदार्थ दिने, बच्चालाई झाडा पखाला भएमा स्तनपान निरन्तरता दिने, दिशामा रगत आउने, लगातार बान्ता हुने, अत्याधिक तिर्खा लाग्ने, आँखा धसिने, अत्याधिक कमजोरी वा बेहोस हुने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने। मुख्य सन्देश: सफा र मालेको पानी पिऊ, साबुन पानीले हात धोऊ, सुरक्षित खाना खाऊ, हैजा तथा झाडा पखाला रोकाऊ। स्वास्थ्य कार्यालय इलाम,

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: नमस्कार, म हुँ सुगरीका केसी। अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाल बाढी एफएम 94.9 मेगाहर्ज, मेरो मनको रेडियो।

0: विभिन्न 68 क्षमा फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
1: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
2: जहिले पनि यस्तै गर्छ, एक बिहानै र समसाझै।
3: को हो यो?
4: सामुदायिक सूचना नेटवर्क CIN
1: साझा खबरको साथमा आएका छौ।
5: सुन्न नबिर्सनु है,
4: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
0: साझा खबर, अब सारा नेपाल तपाईसँग।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
8: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ORC, सामुदायिक रेडियो उदयपुर र CIN।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
9: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
8: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
10: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
9: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
10: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
11: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाईफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: कुरा गर्नुपर्दा भन्दाखेरि लुम्बिनी प्रदेशभित्र स्थानहरूमा मेघगर्जन सँगसँगै हावा हुन्छ भारीदेखि धेरै भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको सबै सम्भावना रहेको छ। साथै मध्य प्रदेश तथा कोशी बागमती गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जन सँगसँगै हावा हुन्छ भारीदेखि धेरै भारी वर्षाको सम्भावना तथा कर्णाली प्रदेशका पनि थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
1: मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाका गतिविधि बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षाका कारण शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम ठूला तथा साना नदीमा नदीनालामा पानीको बहाव बढ़ने दैनिक जनजीवन प्रभावित हुने तथा कृषि स्वास्थ्य पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मातहतका निकायलाई निर्देशन दिएको छ। प्राधिकरणका उपसचिव प्रतिकारी शाखा प्रमुख रामबहादुर केसी
2: यही असोज 9 देखि 12 गतिसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने जन्त मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अद्यावधिक जानकारीहरू पनि लगिराखेका छौँ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ र हामीले पनि हाम्रो सिचुएसन रुम मार्फत 24 घण्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ र त्यो चाहिँ मोडेलहरूले कहाँ कति चाहिँ तपाईँको पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने त्यहाँका रेस्पोन्डरहरूलाई त्यहाँका चाहिँ जो विपद प्रतिकारीमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनु भएको छ।
1: विशेष गरी नदी तथा खोलाको आसपास पहिरोको जोखिम भएका बस्ती र सड़क क्षेत्रमा बसोबास तथा यात्रा गर्नेहरूले मौसम सम्बन्धी सूचना नियमित रूपमा लिन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री बालिन शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्यूयर्क प्रस्थान गरेको छ। कतार एयरवेजको विमानस्थल मार्फत दोहा हुँदै नेपाली प्रतिनिधिमण्डल न्यूयोर्कतर्फ गएको हो। 4 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन प्रधानमन्त्री शाह त्यसतर्फ जानुभएको हो। प्रधानमन्त्री शाहले महासभामा असोज 8 सम्बोधन गर्दै गर्ने कार्यक्रम छ। भोटेकोशी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असर बारेमा नेपालको तर्फबाट प्रधानमन्त्रीले राष्ट्र संघको ध्यान आकर्षण गराउने बताइएको छ। सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार र श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबूल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको हो। यसैबीच सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ। न्यायाधीशहरू सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासको चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई सदर गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा आवश्यक छानबिन गरी कार्यवाही प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको छ। मन्त्रालयको विद्यालय शिक्षा शाखाले आज 77 शिक्षा विकास तथा समन्वय इकाई कार्यालयलाई पत्र पठाउँदै राजनैतिक दलका कार्यक्रममा शिक्षकहरूको सहभागिताबारे आवश्यक निगरानी र कार्यवाही गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार पछिल्ला केही दिनमा बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यान लगायतका जिल्लामा विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनैतिक दलका कार्यक्रममा सहभागी भएको बारेमा उजुरी परेको छ। सम्बन्धित शिक्षकहरूको गतिविधिबारे थप खोजबिन तथा निगरानी गर्न र स्थानीय तहसँग आवश्यक समन्वय गर्न मन्त्रालयले इकाईहरूलाई निर्देशन दिएको छ। आगामी खेती सिजनमा किसानलाई रासायनिक मल अभाव हुन नदिन सरकारले पूर्व तयारी तीव्र पारेको बताएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले समयमै मलको सहज आपूर्ति सुनिश्चित गर्न खरिद प्रक्रिया अघि बढ़ाएको जानकारी दिएको हो। मल खरिदका लागि अर्थ मन्त्रालयबाट 10 अर्ब रूपियाँ बराबर स्रोत सुनिश्चितता प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ। टुङ्गो लागेसँगै उक्त रकमबाट आवश्यक मल खरिद गर्न छिट्टै टेण्डर बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जनाइएको छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज 96 जना नेताहरूले अध्यक्ष केपी ओलीको राजनैतिक प्रतिवेदन लगायतका विषयमा धारणा राखेका छन्। एमाले सचिव महेश बस्नेतका अनुसार केही केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनको आलोचना गरेका छन्। पार्टी पुनर्गठन भनेको अध्यक्ष वा नेतृत्व परिवर्तन नभएको भन्दै नेता बस्नेतले पार्टी र नेतृत्वमाथि आक्रमण भइरहेको बेला नेतृत्व खुइल्याउने नभई अझ बलियो र स्थापित बनाएर लैजाने नीति रहेको बताउनुभयो। एमाले केन्द्रीय कमिटी बैठक पर्सि बिहिबार सम्पन्न हुने नेताहरूले बताएका छन्। बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा पेश गरी त्यसमाथि छलफल गर्नुपर्ने माग उठेको छ। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको पहिचान खुलेको छ। रेडियो सिटी यातायातको 5X42 74 नम्बरको बसमा त्रिपुरेश्वर बस अड्डा नजिक आगलागी हुँदा जलेर घाइते चालक अर्जुन दोङ तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। घाइते चालकको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। बस चालक तामाङको उपचारका क्रममा मृत्यु भएको विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल:
3: राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए उनी मरे। र राज्यले सरकार अब के गर्छ? सरकार हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? सस्तो भावुकता उत्ताउलोपना र देखा सिकीले सरकार चलाउन त सकिन्छ तर सरकार वास्तवमै एउटा कुशल राजनीतिको चरित्र देखाएर सरकार चलाउन सकिँदैन।
1: त्यस्तै सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा दितालले पनि घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक अवस्थाबारे गम्भीर प्रश्न उठेको बताउनुभयो।
4: मनोसामाजिक विषय जो मेरो अध्ययन र पेशागत विशेषज्ञताको क्षेत्र पनि हो, चालकहरूसँग हामी धेरै यात्रुहरूको भविष्य जोडिएको हुन्छ। उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
1: प्रतिनिधि सभाको बैठकमा सांसदहरूले मोबाइल प्रयोग गरेको प्रति सभामुख डोलप्रसाद अर्यालले ध्यान आकर्षण गराउँदै नियमावली सम्झाउनु भएको छ। आजको संसद बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 20 ट अनुसार बैठक कक्षमा मोबाइल मौन अवस्थामा राख्नुपर्ने तथा फोनमा कुरा गर्न, फोटो खिच्न र अडियो भिडियो रेकर्ड गर्न नहुने व्यवस्था रहेको स्मरण गराउँदै संसदको मर्यादा कायम राख्न सबै सांसदलाई सचेत गराउनुभयो।
5: हरेक दिनको सभालाई, बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो, दायित्व हो। सबै मान्य सदस्यहरूको पहलबाटै हामीले प्रतिनिधि सभा नियमावली 2083 लागू गरिरहेका छौं र यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौं। सबै मान्य सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
1: साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा टुंगाएको छ। जापानमा चलिरहेको खेलमा मंगोलियाले नेपाललाई 25-23, 25-17 र 25-13 हराएको हो। एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुंगाएको हो।
6: सन्तोषी रावल बाढीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुजुल्का बनाउन नभुल्नुहोला।
7: पछिको लागि उहाँलाई कुनै डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्त्वपूर्ण डकुमेन्ट हुन्छ, त्यसमा पहिलो चाहिँ प्रयोजनीय गर्नुपर्छ।
8: बाढीमा हराएकाहरूका आफन्तले जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए परीक्षणका लागि रगत दिन सक्ने जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली अनि जाजरकोट र कर्णालीको पोषणको सवाल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
9: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
8: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
12: प्याजको बिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
1: बच्चा जन्मेदेखि छ महिनासम्म आमाकै दूध खुवाउनु पर्छ भन्ने त तपाईँलाई पक्कै थाहा छ, तर कहिलेकाहीँ बच्चालाई दूध नपुगेको आमाहरूको अनुभव छ। विपदका बेला विभिन्न कारणले दूध घटेको पनि हुन सक्छ। यस्तो बेला स्तनपान गराइरहेका आमाहरूले के कुरा याद गर्नु पर्ला त? पोषण अधिकृत बिन्दुपुन।
14: यदि तपाईँ स्तनपान गराइरहेको दिदी बहिनी आमाहरू हुनुहुन्छ भने यसको कारणले गर्दा, आफ्नै खानपानको कारणले गर्दाखेरि पनि दूध कम आएको हुन सक्छ, त्यस्तो अवस्थामा तपाईँले आफ्नो खानपानको ख्याल गर्नुहोला, पानी बसस्त पिउनुहोला, होइन, आफ्नो सँगो भएको खानेकुराहरूलाई मिलाएर खानुहोला। दुध जति चुसायो त्यति नै धेरै आउँदै जाने हो। तपाईँले आज अलिकति मेरोमा कम आयो, अब म अरू केही खुवाउँछु भनेर थाल्नुभयो भने चाहिँ त्यो दुध पनि सुक्दै सुक्दै जान्छ नि त। अनि तपाईँको आफ्नो दुधको टेस्ट र त्यसको त अलिकति फरक हुन्छ नि त स्वाद। बोतलको अलिक गुलियो भइदियो वा अलिक फरक टेस्टको भइदियो भने, त्यस्तो अवस्थामा चाहिँ एकचोटि हामीले बच्चालाई बोतलको दुध खुवायौँ भने फेरि उसले आमाको दुध नखाइदिन पनि सक्छ कि आयो भने पनि। त्यही भएर सकेसम्म चाहिँ आफ्नो दुधलाई चाहिँ बरु कसरी होइन बढी लिन सक्छु, होइन, तपाईँले पहिलादेखि सुन्दै आउनुभएको, सिक्दै आउनुभएको होइन कुराहरू, टेक्निकहरू अप्नाउनु होला। सबैभन्दा बेस्ट भनेको आमाको दुध नै हो के बच्चाको लागि।
1: छ महिनासम्मका बच्चालाई आमाको दुध नै पहिलो पोषण हो। पोसिलो झोलिलो खानेकुरा खान अनि दुध चुसाइरहन सुझाव दिँदै हुनुहुन्थ्यो पोषण अधिकृत बिन्दुपुर। बारीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुचुल्का बनाउन चाहिँ नभुल्नुहोस् है। प्रहरी मुचुल्का अनि वडा कार्यालयले बनाइदिने सरजमिन पछिसम्म काम लाग्ने कागज हो। नुवाकोटका सीडीओ समूह प्रसाद रेग्मी।
7: प्रहरी मुचुल्का गरेपछि त्यहाँको वास्तविक कस्तो स्थिति कस्तो थियो भन्ने कुरा पहिचान हुन्छ। त्यो चाहिँ एउटा पछिको लागि उहाँलाई कुनै डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्वपूर्ण डकुमेन्ट हुन्छ, त्यसमा पहिलो चाहिँ प्रहरी मुचुल्का बनाउनुपर्छ। त्यसपछि वडा कार्यालयबाट पनि यस्तो स्थिति छ भनेर एउटा सर्जिमेन हुन्छ अथवा सिफारिस वडाबाट बनाइदियो भने त्यसका फोटा घटनाको वास्तविक स्थिति के छ भन्ने फोटाहरू कलेक्सन गरेर राखेपछि अनि पछि चाहिँ कहाँ के आवश्यक पर्छ कम्पनी रजिस्ट्रारको कार्यालयमा हो भने चाहिँ अब त्यही मुचुर्कालाई टेक्न सकिन्छ, फोटोलाई टेक्न सकिन्छ, त्यस्तै अब ब्याङ्किङतिर हो भने पनि त्यसैलाई आधार मान्न सकिन्छ। अन्य कुनै पनि सरकारी निकायबाट अरू केही प्रमाणपत्रहरू त्यस्तो लिन पर्यो भने पहिलो आधार चाहिँ के हो?
15: नुवाकोटका सिडिओ शम्भु प्रसाद रेग्मी, बाढीमा पुरिएका घर, पसल, उद्योग, मठ मन्दिरका सामान निकाल्न प्रहरी मुचुल्का र सरजमिन मुचुल्का बनाउँदा अरू कामका लागि पनि सजिलो हुने कुरा बताउनुहुँदै रसुवा भोटेकोशी बाढीपछि भेटिएका सब पहिचानको काम भइरहेको छ। हामीले नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफ्लेलाई आफन्तहरूले डीएनए को रिपोर्ट कति समयपछि पाउँछन् भनेर सोधेका छौं।
16: नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाकोशी र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यहाँ सिफ्ट वाइज गरेर 24 घण्टा डीएनए प्रोफाइलिङको कामहरू भइरहेको अवस्थाहरू छ। यो पोस्टमार्टम स्याम्पल बोन तथा टिथको अलि जटिल अलि समय लाग्ने अर्थात एकजनाको 4 दिनसम्म लाग्ने र आफन्तहरूले दिएको ब्लड करिब 2 दिनमा प्रोफाइलिङको काम सकिँदो रहेछ। पहिचान नभएको शवहरू सबैको डीएनए प्रोफाइलिङको काम गर्नुपर्ने भएको कारणले अर्थात 1286 जनाको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ शवको अर्थात बोन र टिथको भनौँ। 1997 आफन्तको चाहिँ ब्लड स्याम्पल प्राप्त भएको अवस्थाहरू छ। यो सबैको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ। ब्लडको चाहिँ करिब 1200+ डीएनए प्रोफाइलिङ काम सकिसकेको अवस्थाहरू छ भने बोन टिथको 600+ प्रोफाइलिङको काम सकिएको अवस्थाहरू छ। बोन अथवा टिथको डीएनए प्रोफाइलिङ गर्दाखेरि चाहिँ एकैचोटिमा रिपोर्ट नआउन सक्ने पनि सम्भावना हुँदो रहेछ। 25-30% री गर्नुपर्ने पनि भएको कारणले ठ्याक्कै भनेकै टाइममा नसकिने अवस्था पनि भएको कारणले करिब करिब 1 महिनाभित्रमा चाहिँ सबै यो सकिएर म्याचिङसम्मको काम सकेर सब हस्तान्तरण गर्न सकिन्छ कि भन्ने हिसाबले योजनाहरू बनाएर कामहरू गरिरहेको अवस्थाहरू छ।
15: रसुवा भोटेकोशी बाढीमा हराइरहेका आफन्तले आफू बसेको जिल्ला प्रहरी कार्यालय र काठमाडौँमा नेपाल प्रहरीको अस्पतालमा पुगेर डीएनए परीक्षणका लागि रगत दिन सक्छन्। तपाईलाई पनि बाढी तथा विपदबारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
17: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट र कर्णालीको पोषण र कृषिको सवाल
18: 86 स्वास्थ्य संस्था छन्। ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने चाहिँ पोषणका कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छन्।
17: बजारिया खाना छोडेर रैथानेमा फर्कनु पर्ने सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
19: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
17: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट र कर्णालीको पोषण र कृषिको सवालमा जाजरकोटमा गरिएको पोषण संवादमा के छलफल भयो? सहकर्मी बालकुमार शर्मा।
21: जाजरकोटमा बालबालिका, महिला तथा समग्र जिल्लाको पोषण अवस्था सुधारका लागि बहुसरकारवाला बीच पोषण संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जाजरकोट तथा समग्र कर्णाली प्रदेशको पोषण अवस्था, पोषण सुधारका लागि भइरहेका प्रयास, विपदका समयमा पोषणमा पर्ने असर तथा आगामी दिनमा बहुसरकारवाला बीचको सहकार्यका विषयमा छलफल गरिएको थियो।
22: हामीले चाहिँ पोषण डाइरेक्टली पोषणमा त हामी काम गरेको छैनौँ अहिलेको हाम्रो प्रोजेक्टमा, तर हामीले चाहिँ किशोरी तथा नवजात तथा माटि नवजात शिशुमा काम गर्दाखेरि चाहिँ पोषण भनेको चाहिँ बच्चालाई मात्र नभएर हामीले चाहिँ आमादेखि लिएर बच्चा सबैमा पोषण चाहिँ यो इन्कपेट हुनुपर्ने भएको हुनाले बच्चा जन्मिँदाखेरि नै यो पोषणको कुरालाई लिनुपर्छ। आमादेखि बच्चासम्मलाई चाहिँ पोषण चाहिँ सम्बन्धपर्छ भन्ने हेतुका साथ हामीले पर्यटन अन्तर्गत चाहिँ किशोरी आमाहरू समूह बनाएका छौँ। हामीले
21: पोषण भन्दा साथ हामी प्राय बालबालिका र महिलालाई मात्रै सम्झने गर्छौँ, तर स्वस्थ जीवनका लागि बालबालिका, महिला, पुरुष, ज्येष्ठ नागरिक सहित समुदायका सबै व्यक्तिको पोषणमा ध्यान दिनुपर्ने सहभागीहरूले बताएका छन्। विशेष गरी विपदका समयमा खाद्यान्नको अभाव, सुरक्षित खानेपानीको समस्या, सरसफाईको कमी, नियमित स्वास्थ्य सेवा प्रभावित हुनु तथा बालबालिका र गर्भवती तथा सुत्केरी महिलाले आवश्यक पोषणयुक्त खाना पाउन नसक्दा समस्या थप जटिल बन्ने सहभागीहरूको भनाई रहेको थियो। कार्यक्रममा पोषण सुधार कुनै एक संस्था वा सरकारको मात्र जिम्मेवारी नभएको र स्थानीय सरकार, स्वास्थ्य संस्था, विद्यालय, नागरिक समाज, संचार क्षेत्र, धार्मिक संस्था, समुदाय तथा परिवार सबैको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएको थियो। स्वास्थ्य सेवा कार्यालय जादवकोटका जनस्वास्थ्य अधिकृत रमेश कुमार कार्की,
0: एउटा अस्पताल तर्फबाट हामीले पोषण सेवा त्यहाँ चाहिँ ओटिसी भनेर बहिरङ्ग सेवा भन्छ त्यसरी चाहिँ सेवा दिइरहेछौँ नियमित सेवाको रूपमा भने, अर्को चाहिँ जाजरकोट जिल्ला अन्तर्गत रहेका सातवटै स्थानीय तहलाई चाहिँ स्वास्थ्य सेवा कार्यालयले चाहिँ पोषण तथा अन्य सम्पूर्ण राष्ट्रिय

0: आफ्नो नागरिकले अपनाउनु पर्ने सावधानी कार्यक्रममा भेरी नगरपालिकाले बहुक्षेत्रीय पोषणका क्षेत्रमा गर्दै आएका काम तथा आगामी योजनाका विषयमा पनि छलफल गरिएको थियो।
1: विद्यार्थीहरूलाई सागपात खुवाउन अलिक गाह्रो हुँदो रहेछ, उनीहरूलाई कहिले त्यो अवस्था त्यो कुनै बेला सधैँभरि सागपात हुँदैन भने उनीहरूलाई त्यो साग
0: पोषण सुधार स्वास्थ्य क्षेत्रसँग मात्रै सम्बन्धित विषय नभई कृषि शिक्षा खानेपानी सरसफाई महिला तथा बालबालिका खाद्य सुरक्षा र सामाजिक व्यवहारसँग समेत जोडिएको विषय भएकाले सबै क्षेत्रबीच समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए। मुकुन्द प्रसाद शर्मा
2: स्थानीय स्तरमा स्थानीय सरकारवाला स्थानीय सबै तबकाबाट व्यावहारिक रूपमा प्रयोग गर्न सक्ने सम्भावना छ र त्यो सम्भावनालाई अध्ययन गर्नका निम्ति विभिन्न तह र तबकाबाट संवाद मार्फत नै यो सम्भावना हुन्छ भन्ने लागेर स्थानीय पोषणको समस्या तथा पुननिर्माणका निम्ति पूर्तिका निम्ति परिचालन गर्ने
0: भेरी नगरपालिका बहुक्षेत्रीय पोषण शाखा प्रमुख सफलता शाहीले बहुक्षेत्रीय पोषण कार्यक्रम मार्फत नगरपालिकाले गरिरहेका काम विभिन्न शाखाबीचको समन्वय विपदको समयमा पोषणमा देखिने चुनौती र आगामी प्राथमिकता पोषणका सवालमा नागरिकको आवाजलाई नीति निर्माण र स्थानीय तहसम्म पुर्याउन संचार क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुने आफ्नो भनाई राख्नु भएको थियो। पोषण सम्बन्धी जानकारीको अभाव गलत खानपान स्वास्थ्य तथा सरसफाई सम्बन्धी व्यवहार र विपदको समयमा उत्पन्न हुने समस्याका विषयमा संचार माध्यमले निरन्तर सूचना प्रवाह गर्नुपर्ने कार्यक्रममा सहभागी पत्रकार दीप बहादुर घरतीले बताउनु भएको थियो।
3: साझेदार निकायहरूसँग र अलिकति विषयगत क्षेत्रमा यसको केही कामहरू हुँदै आएको थियो जस्तो लाग्छ।
0: पोषणको सवालमा संचार माध्यमको भूमिका नागरिकका आवाज बाहिर ल्याउने आवश्यकता र स्थानीय तहलाई जवाबदेही बनाउन संचारले गर्न सक्ने योगदान कार्यक्रममा बालबालिकाको पोषण अधिकारका विषयमा पनि छलफल गरिएको थियो। बालबालिकाले स्वस्थ र पोषणयुक्त खाना पाउन उनीहरूको अधिकार भएको भन्दै घर परिवार विद्यालय र समुदायले यस विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको थियो। बालबालिकालाई पोषण सम्बन्धी ज्ञान दिने विद्यालयमा स्वस्थ खानाको वातावरण बनाउने तथा विपदका समयमा बालबालिकाको विशेष आवश्यकता पहिचान गरेर सहयोग गर्नुपर्ने सहभागीहरूले बताएका थिए। बालबालिकाको पोषण अवस्था बाल क्लबको भूमिका विद्यालय तथा घरमा पोषण सम्बन्धी सचेतना बालबालिकाको आवाज निर्णय प्रक्रियामा समेटिनुपर्ने आवश्यकता रहेको त्रिभुवन मावि खलङ्गाका बाल क्लबका सदस्यहरूले बताएका छन्। कार्यक्रममा नागरिक समाज बाल क्लब पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था धार्मिक संस्था तथा स्थानीय तहका प्रतिनिधिहरूले आफ्नो क्षेत्रबाट पोषण सुधारका लागि गर्न सकिने कामको बारे धारणा राख्नु भएको थियो। सहभागीहरूले पोषण सुधारका लागि तीन तहका सरकार स्वास्थ्य तथा शिक्षा क्षेत्र स्थानीय समुदाय संचार माध्यम नागरिक समाज विकास साझेदार संस्था तथा परिवार बीच निरन्तर सहकार्य आवश्यक रहेको औल्याउनु भएको थियो। सामुदायिक सूचना नेटवर्क अर्थात सीआईएन वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र रेडियो हाम्रो पाइला एफएमको सहकार्यमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट आएका नागरिक बाल क्लब नागरिक समाज अधिकार कर्मी पत्रकार धार्मिक संस्थाका प्रतिनिधि तथा पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सीआईएनले वर्ल्ड भिजनसँगको सहकार्यमा विगत तीन वर्षदेखि पोषण सुधारका लागि गर्दै आएका कार्यक्रम पोषण सम्वादको उद्देश्य र आजको छलफलबाट उठेका नागरिकका सवाललाई संचार माध्यम मार्फत सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेको थियो। कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा सहभागीहरूले दुई बुढी साझा साधुनी प्रतिबद्धता समेत व्यक्त गरेका छन्। पहिलो प्रतिबद्धतामा जाजरकोट तथा समग्र कर्णालीको पोषण अवस्था सुधारका लागि सम्बन्धित सबै सरकारवालाहरूले आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्ने र आपसी समन्वय तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै दोस्रो प्रतिबद्धतामा विपदको समयमा बालबालिका गर्भवती तथा सुत्केरी महिला र जोखिममा रहेका समुदायको पोषण आवश्यकतालाई प्राथमिकतामा राख्दै आवश्यक सूचना सेवा तथा सहयोगमा सहकार्य गर्ने प्रतिबद्धता गरिएको छ। भालकुमार शर्मा, रेडियो हाम्रो पाइला, जाजरकोट।
4: सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। आयुर्वेदिक चिकित्सा परिषदले नेपालमा दर्ता भएका र नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक समाचार तथा विज्ञापन प्रसारण नगर्न अनुरोध गरेको छ। नेपाल इन्जिनियर्स एसोसिएशनले बाढ़ीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ। नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा निर्वाचनको समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा त्यस गरी

त्यसमाथि छलफल गर्नुपर्ने माग उठेको छ र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 8 बजे को छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
3: शैली कतिको मिलेको छ। दोस्रो हाम्रा चालकहरूको मनोसामाजिक अवस्था कस्तो छ भने हामी राज्य चलाउनेहरूले स्वयं यातायात व्यवसायहरूले कतिको ध्यान दिएका छौँ।
4: होइन भने जनता मार्ने दफा उपदफा तुरन्त खारेज गरिनु पर्यो।
5: जसले युवाले नयाँ भविष्य कोर्नको निम्ति यत्रो आन्दोलन गर्यो तर हेर्नुहोस् त हरेक मान्छेमा निराश छ।
6: 4 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज साँझ अमेरिकाको न्यूयर्क प्रस्थान। शाहले संयुक्त राष्ट्रसंघको 81औं महासभामा 8 असोजमा सम्बोधन गर्ने। भारी वर्षाबाट हुन सक्ने जोखिम र आवश्यक तयारी बारे गृहमन्त्री सुदन गुरूङ र ऊर्जा मन्त्री श्रेष्ठद्वारा विज्ञहरूसँग छलफल। सरकारले नजिकिदो चाडबाडको समयमा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्ने। आगामी सिजनमा मल अभाव नहुने दावी। साथमा प्रमुख खबर संक्षेप नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।
7: सुरक्षित कारोबार सँगै ढुक्क रहो हरेक दिन ग्लोबल स्मार्ट प्लस लाइफको बेस्टमा ब्याङ्किङ इन्स्ट्यान्ट स्क्यानिङ अनि पेमेन्ट त्यतिकै।

0: सर। एलजी ले ले आयो नया एलजी एसेंशियल सीरीज, अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई, नागरिकता भए पुग्छ, हर एक घर को खुशी घर घर में एलजी, एलजी लाइफ गुड।
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाई कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईको कुरा सुन्न र सहयोगका लागि सधैं तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 1796, गजुरी शाखा सम्पर्क 98513 1867, धुम्चे शाखा सम्पर्क 98513 1786, कल सेन्टर 015-7-21-165, टोल फ्री नम्बर 1660-01-1110, इमेल kathmandu.ro@advl.gov.np। तपाईको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो, यो कठिन समयमा हामी तपाईको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौं उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क.com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। सोमबार काठमाडौँको त्रिपुरेश्वरमा प्रहरी संघको विवादपछि चालक अर्जुन दोङले बसभित्रै आगो लगाएर ज्यान गुमाए। केही महिना अघि नगर प्रहरी संघको विवादपछि गणेश नेपालीले आत्मदाह गरेको ठाउँमै हिजो सोमबार ट्राफिक प्रहरी संघको विवादपछि चालक अर्जुन दोङले बसभित्रै आगो लगाएर गम्भीर घाइते भए र आज उनको ज्यान गुम्यो। एउटै क्षेत्रमा दोहोरिएका यी घटनाले सुरक्षाकर्मीको व्यवहार, यातायात व्यवस्थापन र चालकहरूको मनोसामाजिक अवस्थामाथि गम्भीर बहस शुरू भएको छ। त्रिपुरेश्वरमा ट्राफिक प्रहरी संघको विवादपछि बसभित्रै आगो लगाएका चालक अर्जुन दोङ तामाङको मृत्यु भएपछि यातायात क्षेत्र तरंगित बनेको छ। घटनाको निष्पक्ष छानबिन, पीड़ित परिवारलाई क्षतिपूर्ति र यातायात श्रमिकको पेशागत सुरक्षाको माग गर्दै यातायात व्यवसायी तथा मजदूर संघ संगठन आन्दोलनमा उत्रिएका छन्। छवटा महासंघ तथा संघ संगठनले संयुक्त संघर्ष समिति गठन गरी सरकार समक्ष 9 बुँदे मागलाई अगाडि सारेका छन्। उनीहरूले घटनालाई चालक र ट्राफिक प्रहरी बीचको सामान्य विवादका रूपमा मात्रै नहेरी नियामक निकायको व्यवहार, ट्राफिक व्यवस्थापन र सड़क शासन प्रणालीसँग जोडेर निष्पक्ष छानबिन गर्न माग गरेका हुन्। घटनाको शुरूदेखि आत्मदाहसम्मका सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान, फोन सम्पर्क तथा सम्बन्धित प्रहरी अधिकारीको विवरण अध्ययन गरी सत्य तथ्य बाहिर ल्याउन सरकारवाला सहितको न्यायिक छानबिन समिति गठन गर्न माग गरिएको छ। मृतक चालकको परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति र पुनर्स्थापनाको व्यवस्था गर्न तथा आगलागीबाट क्षति भएको बसका धनीलाई समेत क्षतिपूर्ति दिनुपर्ने माग उनीहरूको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज चेटौला त्रिपुरेश्वरमा भएका पछिल्ला दुई घटना अत्यन्तै दुखद भएको बताउनुहुन्छ।
4: हिजोको जो घटना होस्, पहिला अस्तिको घटना होस्, यी असाध्य दुखदायी घटनाहरू भएका छन्। म दुखित घटनाप्रति असाध्यै नेपाल त्रिपुरेश्वर राष्ट्रिय महासंघ अत्यन्त धेरै यो दुःख व्यक्त गर्दछ, दुःख प्रकट गर्दछ। कागजातको घटना हिजो पनि भएको छ। जो सुकै जे सुकै मानिस मृत्यु भए पनि मानिस त्यसरी चाहिँ दिनधारै एउटा चाहिँ अत्यन्त काठमाडौँको एउटा मुटुमा रहेको दोस्रो स्थानमा त्यो घटना हुनु त्यसमा पनि अझ बेसी दुःखदायी भएको छ।
3: घटनाबारे आज प्रतिनिधि सभामा सांसदहरूले बुलन्द आवाज उठाएका छन्। त्रिपुरेश्वरमै यसअघि पनि गणेश नेपालीले नगर प्रहरी संघको विवादपछि आत्मदाह गरेको घटना भएको स्मरण गर्दै सांसदहरूले यस्ता घटना किन दोहोरिरहेका छन् भन्ने गहिरो अध्ययन आवश्यक रहेको बताएका हुन्। प्रतिनिधि सभाको आकस्मिक समयमा नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले घटनाको सत्य तथ्य छानबिनका लागि न्यायिक समिति गठन गर्न माग गर्नुभयो। घटनालाई एउटा चालकको आवेगमा मात्रै सीमित नगरी सार्वजनिक यातायात क्षेत्रमा देखिएका समस्या र नागरिकको निराशासँग जोडेर हेर्नुपर्ने उहाँ बताउनुहुन्छ।
5: नेपाल प्रहरीको ट्राफिक बलसँग एउटा चालकको विवाद भयो र ट्राफिक प्रहरीले नियम उल्लङ्घन गरेको दावी गर्दै कारवाही गर्न खोजे र ड्राइभरले चालकले आफूले नियम उल्लङ्घन नगरेको दावी गरे। राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो। सरकार अब के गर्छ? सरकार हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? माननीय गृहमन्त्री जिल्ला प्रश्न सुन्न चाहन्छु, नेपाल प्रहरी बल अन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो?
3: राष्ट्रपाकी सचेतक क्रान्ति शिखा रितालले ट्राफिक प्रहरीको पुलिसिङ सँगसँगै शैलीसँगै चालकको आत्मसम्मान, सेवा सुविधा, काम गर्ने समय, आराम र मानसिक स्वास्थ्यका विषयमा अध्ययन गर्नुपर्नेमा उहाँ जोड़ दिनुहुन्छ।
6: त्यस्तै खालको घटनामा गणेश नेपालीको ज्यान गएको हामीले बिर्सनु हुँदैन। आत्महत्या वा आत्मदाहलाई ग्लोरिफाई गर्ने पक्षमा पनि छैन। त्रिपुरेश्वरमै घटेका दुईवटा घटनाहरूले खास गरी दुईवटा गम्भीर विषय संकेत गरिरहेका छन्। पहिलो, हाम्रो पुलिसिङ गर्ने शैली कतिको मिलेको छ। दोस्रो, हाम्रा चालकहरूको मनोसामाजिक अवस्था कस्तो छ भने हामी राज्य चलाउनेहरूले स्वयं यातायात व्यवसायहरूले कतिको ध्यान दिएका छौं।
3: यस्तै राष्ट्रपा सांसद आशिका तामाङले ट्राफिक कार्यवाही विरूद्ध उजुरी गर्ने व्यवस्था व्यावहारिक र सहज बनाउनु पर्नेमा जोड़ दिनुहुन्छ। 500 रूपियाँ जरिवाना चित्त नबुझे उजुरी गर्न 50,000 रूपियाँसम्म खर्च गर्नुपर्ने अवस्था व्यावहारिक नभएको तर्क उहाँको छ। ट्राफिक प्रहरीले घटनास्थलमै तत्काल कार्यवाही गर्ने प्रवृत्ति घटाउँदै फोटो तथा भिडियोका आधारमा आवश्यक प्रक्रिया अघि बढ़ाउने प्रणालीलाई व्यवस्थित गर्नुपर्नेमा उहाँको जोड़ छ।
7: त्यसैले सभामुखमा आउँदै 171 दफाको नियम पुरै हावादारी छ कि त हामीले हरेक जिल्लामा ट्राफिक नियमको काम कारवाही अनलाइन सिस्टमबाट चुस्त दुरुस्त पार्न सक्नु पर्यो, होइन भने जनता मार्ने दफा उपदफा तुरन्त खारेज गरिनु पर्यो। हिजो पार्किङको नाममा एउटा युवाले जलेर आफ्नो ज्यान गुमाउनु पर्यो भने आज हर्न बजाएको न्यूमा अर्को युवाले। सभामुख महोदय, प्रत्येक ट्राफिक प्रहरीले अनिवार्य रूपमा आफ्नो शरीरमा क्यामेरा जडान गरिनु पर्यो ताकि लाइसेन्स र बिलबुक नियन्त्रण गरी सड़कमै फैसला गर्नुभन्दा पनि फोटो भिडियोको रेकर्डको आधारमा तथ्यपरक काम कारवाही अगाडि बढाउन सकियोस्।
3: कम संस्कृति पार्टीका सांसद आर्यन राई युवाहरूमा पछिल्लो समय देखिएको आक्रोशलाई सरकारले बेलैमा सम्बोधन गर्नुपर्ने बताउनुहुन्छ। हरेक मानिसमा निराशा रहेकाले यसतर्फ सरकारले गम्भीर रूपमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो।
8: र दुःखको साथ भन्नुपर्छ, जेएनजी आन्दोलन यत्रो देशमा आगो जाने भए, खराउबाउको तपाईँको चाहिँ क्षति भए, अझै पनि त्यो क्षति भएको संरचनाहरू सबै जस्ताको तस्तै छन्। पुनर्निर्माण कहिले हुने हो? यस्तो परिस्थितिमा जसले युवाले नयाँ भविष्य कोर्नको निम्ति यत्रो आन्दोलन गर्यो, तर हेर्नुहोस् त हरेक मान्छेमा निराशा छ। यो किन भइरहेछ सभामुख महोदय? त्यो 6 महिनाको मात्र होइन, त्यो 2-3 महिना अगाडिको चाहिँ यसो हामीले घटनालाई हेर्दै आउँछ। यस्तो तपाईँको चाहिँ हिजो अस्ति एकजना मोटरसाइकल राइडर भाइले आत्मदाह गरे, हिजो एकजना बस चालकले आत्मदाह गरे, अनि यो त देखिएको पात्रहरू मात्रै हुन्, नदेखे कति होला।
3: त्रिपुरेश्वरका यी घटना अब चालक र ट्राफिक प्रहरी बीचको विवादमा मात्रै सीमित छैन, यसले सार्वजनिक यातायातमा कार्यरत चालकको पेशागत सुरक्षा, मानसिक दबाव, ट्राफिक प्रहरीको व्यवहार र उजुरी प्रणाली कति सहज छ भन्ने प्रश्न पनि उठाएको छ। यसैले यी घटनाको निष्पक्ष छानबिनसँगै यातायात क्षेत्रको व्यतिथि र चालकहरूको मनोसामाजिक अवस्थामाथि अध्ययन गरी सुधारका ठोस उपाय खोज्नु सरकारका लागि मुख्य चुनौती रहेको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री नरेन्द्र गेवाली।
9: संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन उच्च स्तरीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज साँझ संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधि मण्डलमा शाहका प्रमुख सल्लाहकार कुमार बेन्जनकार, प्रमुख सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परिवार, फोटोग्राफर विनय साके लगायत रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले महासभाको उच्च स्तरीय सत्रलाई असोज 8 गतेमा सम्बोधन गर्ने तालिका छ। प्रधानमन्त्री शाहले नेपालमा बढ़दै गएको जलवायु संकट र त्यसमा नेपालले पाउनुपर्ने न्याय, प्रविधि हस्तान्तरण, जलवायु, वित्तीयमा सहज पहुँच तथा पुननिर्माणमा अन्तर्राष्ट्रिय सहयोग जस्ता विषयलाई प्राथमिकता राखेर महासभालाई सम्बोधन गर्ने तयारी गर्नुभएको छ। महासभामा सहभागी हुन पर राष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एउटा टोली गत आइतबार नै न्यूयोर्क पुगिसकेको छ। न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने सूची रहेको छ। महासभामा सहभागी भएर प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फर्कने तालिका छ। यसै गरी प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डाक्टर सडिङ वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको छ। गृहमन्त्री सुदन गुरुङ र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल मौसम विज्ञान विभाग पुगेर असोज 9 गतेदेखि हुने भनिएको वर्षा र हिमपात बारे चासो राख्नु भएको छ। उहाँहरूले बबरमहल स्थित कार्यालय पुगेर विभागीय महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेल लगायतलाई भेट्नु भएको हो। साथै सम्भावित जोखिम र आवश्यक तयारी बारे छलफल गर्नुभएको छ। छलफलको क्रममा विभागका मौसमविदहरूले बंगालको खाड़ीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा भारी हिमपात हुने पूर्व अनुमान गरिएको बताएका थिए। उनीहरूका अनुसार उक्त प्रणालीको प्रभावले भोलिदेखि नै नेपालमा पानी पर्ने गतिविधि बढ़न सक्नेछ र कर्मश नेपालभर नै फैलिने सम्भावना छ। मौसम विज्ञान विभागले दैनिक वर्षाको यात्राको आधारमा हल्का, मध्यम, भारी, धेरै भारी र अति भारी वर्षाको रूपमा वर्गीकरण गरेको छ। महाशाखाका अनुसार असोज 9 देखि 11 गतिसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्यान र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा हुने छ भने एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। आगामी यामका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट रु 10 अर्ब बराबरको स्रोत सहमति प्राप्त भएको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ। स्रोत सहमति प्राप्त भएसँगै उक्त रकमबाट आवश्यक रासायनिक मल खरिदका लागि टेण्डर आह्वान गर्ने प्रक्रिया अघि बढ़ाउने तयारी गरिएको छ। किसानले खेती गर्ने समयमा मल अभाव बेहोर्न नपरोस् भन्ने उद्देश्यले समयमै मल व्यवस्थापन गर्न खरिद प्रक्रिया र आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढ़ाउन मन्त्री चौधरीले निर्देशन दिएको सचिवालयले जनाएको छ। सरकारले नजिकिँदो चाडपर्वको समयमा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्ने भएको छ। सचिव बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार दशैं, तिहार, छठ जस्ता चाडपर्व र सक्रिय मनसुनमा ध्यान राख्दै सड़क यातायात अवरूद्ध हुन नदिने निर्णय समेत बैठकले गरेको छ। बैठकले अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायले जनशक्ति व्यवस्थापन, स्रोत साधन, यन्त्र तथा उपकरण चुस्त दुरूस्त राख्ने गरी कार्यतालिका सहित व्यवस्थापन मिलाउने निर्णय गरेको मुख्य सचिव गोविन्द बहादुर कार्कीले जानकारी दिनुभयो। साथै बैठकले चाडपर्वको समयमा हुन सक्ने कालोबजारी, मूल्य वृद्धि तथा अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्न संयुक्त बजार अनुगमन प्रभावकारी बनाउने निर्णय समेत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका समकक्षीय अनवर इब्राहिम बीच टेलिफोन वार्ता भएको छ। आज बिहान उहाँहरूबीच टेलिफोन वार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री बालेनले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड़ दिनुभएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीलाई बताउनु भएको थियो। उहाँले यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दै यसको स्थायी समाधानका निमित्त संयुक्त पहलको आवश्यकतामा जोड़ दिनुभयो। सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम लाल चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिएको सजाय माफी मिना विरूद्ध परेको रिट निवेदन खारेज गरेको छ। कैलालीको टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले चौधरीलाई माफी दिने निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। उनले 2080 जेठ 16 गते रिट दायर गरेकी थिइन्। कडायतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाएकी थिइन्। उनले चौधरीलाई आम माफी दिने निर्णय बदर गर्न माग गरेकी थिइन्। चौधरीलाई टीकापुर घटनामा अदालतले दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। सर्वोच्च अदालतले समेत उच्च अदालत दिपायलको फैसला सदर गरेको अवस्थामा फैसलाको पूर्णपाठ समेत तयार नभएको अवस्थामा कुरकतापूर्वक हत्या भएको घटनामा आम माफी दिनु कानून सम्मत नभएको कडायतको दावी थियो। तर तत्कालीन सरकारले संविधानको व्यवस्था अनुसार चौधरीलाई माफी मिना गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो। गणतन्त्र दिवसका अवसरमा 2080 जेठ 15 गते राष्ट्रपति पौडेलले चौधरीको बाँकी कैद सजाय माफी मिना गरेका थिए। देशभरमै सबैभन्दा धेरै डेंगु संक्रमण फैलन थालेपछि बागलुङमा संक्रमणको कारण फैलिरहेको डेंगुको भेरिएन्ट पहिचान गर्न विज्ञ टोली परिचालन भएको छ। स्वास्थ्य सेवा विभागका डाक्टर घोकडा दालको नेतृत्वमा फिल्ड इपिडेमियोलोजिस्ट कौशल सुवेदी, विश्व स्वास्थ्य संगठनका इन्टोमोलोजिस्ट शिशिर पन्त नेपाल प्रहरी लगायतको टोलीले पछिल्लो दुई दिनदेखि नमूना संकलन सहित भेक्टर सर्वेक्षण गरिरहेको छ। टोलीले डेंगू संक्रमित र संक्रमित नभएका व्यक्तिहरूबीच जोखिमका कारकको तुलना गर्न केस कन्ट्रोल अध्ययन समेत गर्दैछ। धौलागिरी प्रादेशिक अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतका नमूनाको थप परीक्षण गरी डेंगूको भेरिएन्ट पहिचान गर्ने काम भइरहेको छ। हालसम्म बाङलुङ नगरपालिका 1, 2 र 3 गरिएको प्रारम्भिक सर्वेक्षणमा 77 घरधुरी मध्ये 36 घरमा डेंगू सार्ने एडिएस लामखुट्टेको लाभा फेला परेको छ। यो कुल घरधुरीको करिब 47% हो। बागलुङमा हालसम्म 1,589 जना संक्रमित भएका छन्। यो तथ्याङ्क सरकारी अस्पतालमा परीक्षण गराएकाहरूको मात्रै हो, निजी क्लिनिकमा परीक्षण गराउनेको संख्या अझ बढ़िरहेको अनुमान गरिएको छ। फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेन रूस दण्ड र लाल सागरको अवस्थाबारे रचनात्मक छलफल भएको बताएका छन्। न्यूयोर्कमा भेटवार्तापछि उनले यी विषय विश्व शान्ति र सुरक्षाका लागि महत्वपूर्ण रहेको बताए। माक्रोनका अनुसार युक्रेनलाई क्षेपास्त्र रोक्ने प्रणाली लगायत रक्षात्मक हतियार शीघ्र र प्रभावकारी रूपमा उपलब्ध गराउने विषयमा दुई नेताबीच छलफल भएको थियो। माक्रोनले ट्रम्पसँगको वार्ता धेरै राम्रो र रचनात्मक भएको बताए। हर्मुजको जल घाटीमा अवरोध उत्पन्न भएपछि लाल सागर प्रमुख तेल ढुवानी मार्ग बनेको भए पनि यमनका हुती विद्रोहीका गतिविधिका कारण बाब अल मन्दब जलघाटी हुँदै हुने ढुवानी प्रभावित हुँदै आएको छ। माक्रोनले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग पनि भेटवार्ता गरेका थिए। अमेरिका क्यानाडामा व्यापार विवादका कारण दुवै देशले एकअर्काका सामानमा भन्सार शुल्क लगाउँदै आएका छन्। माक्रोनले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। र बीसौं एसियाली खेलकुदमा आज नेपालले महिला कबड्डीमा शानदार पुनरागमन जित हात पारेको छ। नागोयाको टोकाई सिटिजन जिम्नेजियममा भएको खेलमा नेपालले थाइल्याण्डलाई 46-43 हराएर विजय शुरूआत गरेको छ। थाइल्याण्डले आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएको थियो। समूह बीमा रहेको नेपालले अब बुधबार चाइनिज ताई पाई र बिहिबार श्रीलंकासँग खेल्नेछ। 8 टीम सहभागी महिला कबड्डीलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा शीर्ष दुई टीम सेमी फाइनलमा पुग्ने प्रावधान रहेको छ। नेपालको कबड्डी खेलाड़ीहरूले नर्भस शुरूआत गरेको थियो। नेपालले डिफेन्समा गरेका गल्तीको फाइदा उठाउँदै पहिलो हाफ थाइल्याण्डले 24-15 आफ्नो पक्षमा पारेको थियो।
10: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 भाद्र देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
12: ए भति यो चाड पर्व भन्यो कहिले यता कहिले उता जहिले माछा मासु कति खानु हो
13: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका माछा मासुको त स्वाद नै बिर्साइदिने भेजिटेरियनलाई त झन् काइदा माछा मासुमा भएको सबै तत्व पनि पाइने
14: हो नि काका राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि
13: हामीले राजा च्याउ त्यसै भनेको हो र
15: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ बिनु शर्मा।
16: पार्टी फुटेर 70 नै किन नहोस् एमालेको साथ पखालिएर किन नजाओस् तर केपी शर्मा ओलीले बाचुन्जेल अध्यक्ष पद नछाड्ने अडान लिएका छन्। सोमबारको बैठकमा त छन् राजीनामा माग्ने नेतालाई पार्टीबाट निकाल्ने चेतावनी दिँदै बैठक समेत कब्जा गरेका छन्। जब जब पदबाट राजीनामा दिने र नेतृत्व पुनर्गठनको आवाज आउँछ तब तब केही अस्वाभाविक र अनिष्ट नहुन्जेल अध्यक्ष केपी शर्मा ओली राजीनामा दिन तयार हुँदैनन् भन्ने कुरा जेएनजी आन्दोलनमा प्रधानमन्त्री हुँदाको फटले नै स्पष्ट पारेकै हो। सोमबारको बैठकमा पनि यस्तै भयो। विरोधीहरूको मुख सुन्न बैठक स्थलमै मोबाइल फोन र भिडियो रेकर्डिङमा पूर्ण प्रतिबन्ध लगाएर ओलीले एकलौटी कब्जा जमाएका छन्। यसरी एकलौटी बैठकमा कब्जा जमाएपछि महासचिव शंकर पोखरेल आफै वारपारको विद्रोहमा उत्रेका छन्। राजनीतिमा हट हुनु एक हदसम्म ठिकै होला, तर ओलीको यो कुन लेभलको हट हो? एमाले पंक्ति र आम जनताले मुखै खोलेर तपाईँको पालो सकियो अब त छोडिदिनुहोस्, एमाले तपाईँका कारणले सकिन लाग्यो भन्दा पनि ओली सामान्य छलफल गरेर कुर्सी छोड्न कति पनि तयार छैनन्। ओली जति जति आक्रामक बनेर पार्टीभित्रै पेलेर चुप लगाउन खोज्दैछन्, भुइँतहमा एमाले उति नै ओह्रारो लाग्दैछ भन्ने सत्य सर्वव्यापी नै छ। ओली यसरी नै पदमा रहिरहन् ताकि नयाँ पुस्ताको सबै भोट सिधै घन्टीमा खसोस् भन्ने विपक्षीको आवाज पनि उत्तिकै छ। तर पार्टीको साख यसरी सखा पुदा समेत विरोधीहरूलाई फर्काउने र निष्कासनको डर देखाउने ओलीको तानाशाही शैली विरूद्ध महासचिव शंकर पोखरेल आफै मध्य राति विस्फोटक रूपमा खडा भएका छन्। यो भित्री विद्रोहको आगो कतिसम्म दन्किएको छ भने सोमबार बैठकको पहिलो दिन ओलीले सम्पूर्ण प्रक्रियामाथि नाङ्गो हस्तक्षेप गरेपछि महासचिव शंकर पोखरेल आफै कडा चेतावनी दिन राति नै भक्तपुरको गुण्डु स्थित ओली निवास पुगे। ओलीले बैठकमा होहल्ला गराएर आफ्ना एजेण्डा जबरजस्ती अनुमोदन गराउने र नेतृत्व पुनर्गठनको माग गर्ने उपमहासचिव योगेश भट्टराई र कर्ण थापा जस्ता विद्रोही नेताहरूलाई पार्टीबाट निष्कासन गर्ने डर देखाएपछि रुष्ट बनेका पोखरेल र ओलीबीच गुण्डुमा तीन घण्टा भन्दा लामो गरम संवाद भयो। महासचिव पोखरेलले ओलीलाई सिधै थर्काउँदै चेतावनी दिए, यदि आज पनि हिजोको जस्तै एक्लै हाबी हुन खोज्नुभयो भने स्थिति अप्रिय हुन सक्छ र त्यसको जिम्मेवार तपाईँ स्वयं हुनुपर्नेछ। आजको बैठक हिजोको जसरी चलाउन खोजे अवस्था सोचे भन्दा फरक हुनेछ, उनको यो चेतावनी थियो। त्यस्तै ललितपुरको भनी मण्डलमा शुरू भएको बैठकमा स्थापित विधि र परम्परा लत्याउँदै महासचिवलाई कार्यक्रम चलाउन नदिई ओली आफै हाबी भएपछि बैठक हलभित्रै अभूतपूर्व भनाभन र सरकारप्रति समेत भयो। वरिष्ठ नेता कृष्ण गोपाल श्रेष्ठले आसनबाट उठेर आपत्ति जनाउँदा ओलीले तपाईँ बस्नुहोस् अहिले बोल्न मिल्दैन भन्दै मुख थुन्न खोजेपछि आक्रोशित बनेका श्रेष्ठले ओलीको विरोध गर्दै तपाईँ मलाई रोक्ने को हो, यो पार्टीमा मेरो पनि उत्तिकै योगदान भनेपछि चर्काचर्की झन ठूलो आवाजमा परिणत भएको थियो। बैठकमा ओली उपमहासचिव योगेश भट्टराईमाथि झन आक्रामक रूपमा खनिएका छन्। मीडियामा गएर नेतृत्व परिवर्तनको वकालत गरेको भन्दै ओलीले भट्टराईमाथि पार्टीको जग हसाई गरेको र विपक्षीको मनोबल उठाएको समेत कडा आरोप लगाए। ओलीले बैठकमै आफ्नो पोख्दै भनेका छन् मीडियामा गएर खुलेआम अध्यक्ष हटाउनु पर्छ भन्दै विपक्षीलाई खुसी बनाउने यस प्रकारका क्रियाकलाप हुन सक्दैनन्। बैठक स्थलमा मोबाइल फोन र भिडियो रेकर्डिङमा पूर्ण प्रतिबन्ध लगाएर र सदस्यहरूलाई बोल्न जम्मा तीन मिनटको समय दिएर ओलीले बैठक त कब्जा गरे, तर बाहिर आम जनता र नयाँ पुस्तामा एमालेप्रति तीव्र वितृष्णा पैदा भइरहेको छ। विश्लेषकहरूका अनुसार ओलीको यो हट शैली र कुर्सी बचाउने खेलले एमालेलाई दिन प्रतिदिन कमजोर बनाउँदै लगेको छ, जसको सिधा फाइदा राजुपा जस्ता नयाँ शक्तिहरूले उठाइरहेका पनि छन्। तर प्रश्न उठ्छ, कुर्सी जोगाउन गरिएको यो हदसम्मको फेलाइ र महासचिवको यो कडा चेतावनी पछि यो आन्तरिक महाविस्फोटले कस्तो अनिष्ट निम्त्याउने हो? त्यो भने बिस्तारै छताछुल्ल हुँदै जानेछ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब जनता जान्न चाहन्छन्। आजको जनता जान्न चाहन्छन्का लागि हामीसँग हुनुहुन्छ नेकपा एमालेका पोलिट ब्युरो सदस्य ठाकुर गैरे।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन्का साथमा
4: ग्लोबल आइमी ब्याङ्क सबैका लागि ब्याङ्क।
5: डिस होम इन्टरनेट
6: 118 जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखे।
7: यत्रो धेरैजनाले बोल्नु भ्याउनु भयो?
6: 118
7: अनि बोलेका मध्ये अधिकांशको धारणा जोड के कुरामा थियो?
6: रिफर्म गरेर जानु पर्यो, पार्टी एकताबद्ध हुनु पर्यो, अनि चाहिँ जनस्तरबाट आएका चाहिँ सुझावहरूलाई सम्बोधन गर्नु पर्यो भन्ने कुरामै सबैको जोड
7: रह्यो। त्यसैले त यो पुनर्गठनको त शब्द पनि लिन पाइँदैन भन्ने आशय व्यक्त गर्नुभएको थियो। तपाईँहरू कसरी आँट गर्नुभयो त्यो पुनर्गठनको कुरा गर्न?
6: होइन, त्यो त उहाँकै अध्यक्षतामा बसेको बैठकले समीक्षा र पुनर्गठन सम्बन्धी कार्यदल त्यही शीर्षकमा कार्यदल बनाएको थियो, त्यसभरि त्यसले छलफल गरेको थियो र त्यो छलफलबाट आएको प्रतिवेदन चाहिँ केन्द्रीय कमिटिमा छलफल हुनुपर्छ भन्ने कुरा चाहिँ सबैले उठाउनु भएको।
7: अब आज अध्यक्षले केही सम्बोधन त्यस्तो त गर्नु भएन, त्यसमा जवाफ दिने
6: छैन,
7: त्यो त बोलेर सकिसकेपछि बल्ल जवाफ दिने हुन्छ। अनि आज उपमहासचिव योगेश भट्टराईलाई बोल्न दिएन भन्ने खालको चर्चा समाचारहरू पनि आइरहेको छ नि, के हो खास त्यो भएको कुरा?
6: अनि त्यहाँ उहाँ लगायत अरू धेरैले पनि बोल्न खोजिराख्नु भएको कुरा त हामीले देखिरहेको थियौँ। अब त्यहाँ चाहिँ उहाँहरूले फेरि भोलि बोल्नु होला नि त,
7: भनेको पछि बोल्नु होला भनेर रोकिया हो कि हो?
6: खै त्यो चाहिँ थाहा भएन।
7: अनि तपाईँले पनि अध्यक्षलाई एकदमै चुनौतीपूर्ण तरिकाले चाहिँ आफ्नो कुरा राख्नु भयो, के कुरा राख्नु भयो?
6: मैले राखेको कुरा त अब चाहिँ मैले भन्न मिलेन।
7: अब यो कहिलेसम्म चल्छ मिटिङ?
6: यो पर्सिसम्म चल्छ।
7: पुनर्गठनको लाइनमा जाने सम्भावना कति देख्नुहुन्छ तपाईँले अहिलेसम्म मान्छेहरूको बोलीको त्यहाँ सुन्दा?
6: होइन, यो विषय त अब सबैको कुरा सुनिसकेपछि सबैका धारणाहरूलाई चाहिँ सम्बोधन गरेर प्रतिवेदनलाई समृद्ध बनाएर पास गर्ने प्रक्रियामा जान्छ।
7: अब त एउटाले लेखेको प्रतिवेदन एउटा टिमले लेखेको नमानेर फेरि अर्कोलाई दिने अर्कोलाई दिने अर्कोलाई दिने गरेको अध्यक्षले तपाईँहरूले बोलेकै आधारमा निर्णय परिवर्तन गर्नु होला त?
6: होइन, यो त केन्द्रीय कमिटिमा छलफल भइरहेको छ, केन्द्रीय कमिटिको छलफल नै मुख्य कुरा हो, अरू कुरामा जानु परेन।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन्का साथमा
4: ग्लोबल आइमी ब्याङ्क सबैका लागि ब्याङ्क।
5: पीस होम इन्टरनेट।
3: अवस्थ यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौ। आजलाई बिदा दिनुहोस्। नमस्कार।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: Mania.
1: Extreme energy drink.
2: यी भदौ 10 गते नेपालको रसुवाको भुटेकोसी हुँदै बग्ने नदीबाट केरुङ नाका हुँदै चीनबाट प्रवेश गरेको बाढीले नेपालमा ठूलो जनजनको क्षति पुर्याएको समाचार सुन्नु पर्दा हामी अत्यन्तै दुखित र मर्माहत छौं। उक्त प्रकोपमा परि दिवंगत हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुवाको आत्माको चिर शान्तिको कामना साथै शोकाकुल परिवार तथा आहतजनप्रति गहिरो समवेदना प्रकट गर्दछौ। यस समयमा उपचार गराइरहनुभएका सम्पूर्ण घाइते सबैलाई शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौ। यस विपत्तिलाई टार्न हामी सबै नेपाली एकजुट भई अघि बढौं। पूर्णटुङ्ग वित्त सिटी हस्पिटल परिवार बेतामोड 1 झापा फोन नम्बर 023-5348-55-63-65-80 मोबाइल नम्बर 98-62-8-00-00 वित्त सिटी हस्पिटल मानव सेवामा समर्पित।
3: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: जनचेतनाको लागि ट्राफिक कार्यालय इलामको अनुरोध।
2: जताभावी पार्किङ होइन व्यवस्थित सर हाम्रो चाहना हो।
1: सही स्थानमा पार्किङ गरौं, बजारको सुन्दरता जोगाऊ,
2: सड़क होइन पार्किङ स्थल रोजौ, ट्राफिक जाम हटाऊ,
1: व्यवस्थित पार्किङ सुरक्षित बजार,
2: एकछिनको लापरवाही घण्टौको ट्राफिक समस्या,
1: जहाँ तही पार्किङ नगरौं, सबैको यात्रा सहज बनाऊ,
2: सड़क खाली राखौ, बजार व्यवस्थित बनाऊ।
1: पार्किङ अनुशासनले बजारको पहिचान बढाउँछ।
2: एक बाइक दुई हेलमेट, सुरक्षित यात्रा सुनिश्चित,
1: चालक मात्र होइन पछाडि बस्नेको पनि सुरक्षा जरुरी,
2: दुईजनाको यात्रा दुई हेलमेटको आवश्यकता,
1: हेलमेट प्रयोग गरौं, दुर्घटनाबाट जोगियौं,
2: स्टाइल भन्दा सुरक्षा ठुलो, दुवैले हेलमेट लगाऊ,
1: हेलमेट बिना यात्रा जोखिमपूर्ण हुन्छ,
2: दुई हेलमेट प्रयोग गरौ, परिवारको मुस्कान बचाऊ,
1: सुरक्षित चालकको चिनारी अनिवार्य, हेलमेट प्रयोग,
2: व्यवस्थित पार्किङ सभ्य सहरको पहिचान।
1: नो पार्किङमा पार्क नगर्नुहोस्, ट्राफिकलाई सहज बनाउनुहोस्।
2: सड़क सबैको साझा हो, पार्किङ नियमको पालना गरौ,
1: गलत पार्किङले दुर्घटना निम्त्याउँछ,
2: पार्किङमा अनुशासन, यात्रामा सहजता,
1: जहीँ तहीँ पार्किङ नगरौं, बजार खुल्ला राखौ,
2: सड़क अड्कियो भने सहर रोकिन्छ,
1: व्यवस्थित पार्किङले ट्राफिक जाम घटाउँछ,
2: एक जिम्मेवार चालक सही पार्किङको अभ्यास,
1: सही पार्किङ गरौं, अरूको बाटो नछेकौ,
2: सड़कलाई पार्किङ स्थल नबनाऊ,
1: सड़क खाली भए यात्रा सजिलो हुन्छ,
2: बजार सफा, पार्किङ व्यवस्थित,
1: अव्यवस्थित पार्किङ दुर्घटनाको मुख्य कारण हो,
2: पार्किङ नियम पालना गरौ, सभ्यता देखाऊ।
1: जिल्ला ट्राफिक कार्यालय इलाम।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
4: खुरित रोग विरुद्ध पाँचौ चरणको खोप सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना। खुरित रोग फुट एन्ड माउथ डिजिज विश्वको सबैभन्दा सानो विषाणु भाइरसबाट खुरफट्टा जनावर जस्तै गाई भैँसी, भेडा बाख्रा, बंगुर आदिमा देखा पर्ने सरुवा रोग हो। यस रोगको रोकथाम तथा नियन्त्रणको लागि इलाम जिल्लामा रहेको सबै पालिकाहरूको वडाहरूमा खुरित रोग विरुद्ध खोप कार्यक्रम यही मिति 2083 असोज 2 गतेदेखि 2083 असोज 30 गतेसम्म सञ्चालन भइरहेको हुँदा सबै कृषकहरूलाई आफ्नो पशुहरूमा खोप लगाई खोरित रोग नियन्त्रणमा सहयोग गर्न अनुरोध छ। इलाम जिल्लामा सबै स्थानीय तहमा रहेको पशु सेवा शाखाहरू सब जानकारी बुझ्न परेमा पशु सेवा प्राविधिक मणि कुमार राई मोबाइल नम्बर 9851136122 भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलाम।
5: रंग बहार रंग बहार
6: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
5: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
5: वर्जर पेंट।
2: के तपाईँ ठुलो सपना र उज्यालो भविष्य बनाउने ठाउँ खोज्दै हुनुहुन्छ? अब यी सबै सपना साकार पार्छ वाल्मीकि लिंकन कलेज बिरता मोड झापामा। अब करियर ओरिएन्टेड प्रोग्राम बीआईटी, बीएचएम, बीबीए र एमबीए सीमित सिटमा भर्ना खुला भइसक्यो। ढिलो नगर्नुहोस्, सिट सीमित छ, सफलता असीमित छ। वाल्मीकि लिंकन, सपनाको साथी, भविष्यको बाटो। थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्। वाल्मीकि लिंकन कलेज बिरता मोड, सम्पर्क 9151998803523। वाल्मीकि लिंकन कलेज, तपाईँको भविष्य हाम्रो जिम्मा। बिरता मोड झापा।
7: सबैको अथाह माया र विश्वासको सम्बन्धले हामी सगरमाथा इन्सुरेन्स र लुम्बिनी इन्सुरेन्स एकजुट भई बनेका छौँ एकताको प्रतीक सलीको एक गतिशील र विश्वसनीय इन्सुरेन्स कम्पनी।

0: सभी को विश्वास को संबंध एकता को प्रतीक
1: माई मेडिकल इलाम में विभिन्न रोग को उपचार का लागि विशेषज्ञ डाक्टर की सेवा उपलब्ध छ।
2: डाक्टर राकेश मेहता असोज 15 गते बिहीबार आउँदै हुनुहुन्छ।
3: उपचार हुने रोगहरू मानसिक तनाव भएमा टाउको दुखेमा निन्द्रा नलाग्ने उदासीन हुने बिर्सने घबराहट हुने एकोरिने छारे रोग हुने साथै कुनै पनि नशालु पदार्थको लत बस्ने र नशा सम्बन्धी रोग भएमा सम्पर्क राख्नुहोला।
4: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर
2: आनन्दराज हुनाल असोज 11 गते आइतबार आउँदै हुनुहुन्छ।
3: उपचार हुने रोगहरू हाड जोड्नी नसा बाथ रोग ढाड कम्बर छाती नसा झमझम गर्ने नसा च्याप्टिएको हात खुट्टा भाँचिएको आदि भएमा सम्पर्क गर्नुहोला।
2: नाक कान घाँटी रोग विशेषज्ञ तथा सर्जन रोशन घिसिङ असोज 8 गते बिहिबार आउँदै हुनुहुन्छ। छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर माधव गौतम असोज 5 गते सोमबार आउँदै हुनुहुन्छ।
3: दात दुबी आउ खटिरा छाला चिलाउने जस्ता समस्या भएमा सम्पर्क गर्नुहोला।
1: अंशुमानी ज्योतिद्वारा सञ्चालित काठमाडौँ डायबिटिज तथा थाइरोइड सेन्टरबाट मधुमेह ब्लड प्रेसर र थाइरोइडको विशेषज्ञ एन्डोक्राइनोलोजिस्ट
2: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ असोज 8 गते बिहिबार आउँदै हुनुहुन्छ। माया मेडिकल इलाममा सुपथ मूल्यमा औषधिका साथै दैनिक फिजिसियन डाक्टर भिडियो एक्सरे रगत पिसाब ल्याब जाँचको सेवा पनि उपलब्ध रहेको जानकारी गराउँदछौ। मुटु पेट छाती मृगौला रोगमा विशेषज्ञता हासिल गरिसक्नु भएका फिजिसियन डिपार्टमेन्टका प्रमुख वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर गोपाल मिश्र बीएनसी अस्पताल बाज आउँदै हुनुहुन्छ।
1: माई मेडिकल हल नवीन चोक इलाम 0725311065 98-427-24-577 98-14-94-25-77 सम्पर्क स्थान माई मेडिकल नवीन चोक इलाम बजार सम्पर्क नम्बर 0725311065।

0: आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।
1: अब माता मनोकामना उपचार केन्द्र इलाममा लेजर प्रविधिद्वारा फाइल्स फिस्टुलाको उपचार सेवा उपलब्ध छ। कि तपाईँलाई छाला, यौन, मैला निसन्तान तथा छातीमा दागको समस्या छ? यदि छ भने काठमाडौँबाट आउने विशेषज्ञ डाक्टर सत्यम घिमिरे प्रत्येक महिनाको 14 गते आउने हुँदा सम्पर्क गरी स्वास्थ्य उपचार लिनुहोस्। अनुहारको चाया, पोतो, दाग, डनीपोर, एलर्जी, सोरासिस, नङ पाक्ने, दाँत मैलावरीमा गडबडी, सेतो पानी बग्ने, उत्तेजनामा कमी, स्वप्न दोष, पिपाउने, पिसाब फुल्ने, प्रोस्टेटको समस्या आदि काठमाडौँबाट प्रत्येक महिनाको 23 गते पेट, पाइल्स, फिस्टुला, फिसर तथा मलद्वार रोग विशेषज्ञ डाक्टर राजीव घिमिरेबाट उपचार सेवा उपलब्ध छ। बिना अपरेशन चार सूत्र विधिबाट सम्पूर्ण मलद्वार सम्बन्धी ग्यारेन्टीका साथ उपचार गरिन्छ। कब्जियत, मासु पलाएको, बेर्नु निस्किने, मलद्वार वरिपरि फोका फोकी आउने, चिलाउने, दुख्ने, बोल्ने, दिशा गर्दा रगत आउने आदि यहाँ अत्याधुनिक मेसिनद्वारा मुसाकोठी, खेल, दाग नदेखिने गरी निकालिन्छ। एक्सरेमा देखिएको छातीको दागको औषधि पनि उपलब्ध छ। जाड रक्सी, खैनी, चुरोट, छुटाउने तथा मोटाउने औषधि उपलब्ध छ। पानी ट्याङ्की सिलिगुडीको सम्पूर्ण सेवा अब इलाम बजार उपलब्ध छ। सम्पर्क माता मनोकामना उपचार क्लिनिक इलाम बजार, सिद्धार्थ बैंक भएको घरको तल्लो तल्लामा, आइमीको पछाडि पट्टिको सटरमा। फोन नम्बर 0275248063, मोबाइल नम्बर 98526850।
2: जाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
3: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
2: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी के हो कि दशा लाग्यो डाक्टर साहब।
3: झाडा पखाला दशा होइन, त्यो त कोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानी पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
2: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
3: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
2: हजुर।
3: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिरतिर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
2: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: का बिहान बिहान किन झुक्रान बस्नु भा
1: किन भन्छस् र तेरो हजुरमा फेरि बिरामी पर्नु भयो रातभरि सुत्नु दिएको छैन
0: ल्या हो र
1: उपचार गरेको यतिको समय भइसक्यो अब रुख पत्ता लाउन झापा नै नलगी नहुनु
0: होइन काका किन हात्तिनु भा आदर्श बहुद्देश्य सहकारीले सञ्चालन गरेको आदर्श फार्मेसी पोलिक्लिनिक इलाममा खुलेको छ नि त्यहाँ त 24 घण्टा विशेषज्ञ डाक्टरको साथै उच्च प्रविधिको ल्याब र रंगीन 3D भिडियो एक्सरे सेवा त्यहीबाट पाइन्छ नि सानातिना अपरेशनहरूको सेवा त झनै उत्कृष्ट छ त्यहाँ प्रत्येक बिहिबार त ओपीडी पनि निशुल्क हुन्छ नि
1: निशुल्क ओपीडी त्यो भनेको चाहिँ के हो नि
0: हरेक बिहिबारको दिन डाक्टर देखाएको पैसा लाग्दैन भनेको नि
1: ए भनेपछि त बिहिबारको दिन डाक्टर देखाउँदा चाहिँ निशुल्क रहेछ अनि तेरो हजुरबालाई आदर्शमा लगेर रोग पत्ता लाग्ला त
0: यहाँ काका पनि अब जर्मन र अमेरिकन प्रविधिको अत्याधुनिक तथा सुविधा सम्पन्न ल्याब र 3D भिडियो एक्सरे अनि दक्ष चिकित्सक र ल्याबका कर्मचारी भएपछि रोग त इलाममा नै पत्ता लाग्ने अनि उपचार हुने भइहाल्यो
1: धेरै राम्रो कुरा सुनाइ सोफिया अब हजुरबालाई अहिले नै आदर्श पोलिक्लिनिकमा लाने हो झट्टै तेरो बालाई पनि यो कुरा भनिहाल्छ त
0: हुन्छ काका त्यहाँ आदर्शमा लगेको बेला हजुरबाको पेटको अनिवार्य भिडियो एक्सरे चाहिँ गर्न नभुल्नु है साथै यो सहकारीका शेयर सदस्य र सदस्यका आश्रित परिवारजनलाई निशुल्क डायबिटिसको जाँच तथा विशेषज्ञ डाक्टरहरूबाट परीक्षण औषधि खरिदमा ल्याब सेवामा तथा भिडियो एक्सरे सेवामा 10% छुटको व्यवस्था गरिएको छ छुट सुविधा लिन अनिवार्य रूपमा सहकारीले प्रदान गरेको स्मार्ट कार्ड लिएर आउनुहोला
1: सम्पर्क 0725900025 9840904000 0725900025 9840904000 आदर्श पोलिक्लिनिक इलाम
2: शान्ति कार्यबारीको सूचना इलाम जिल्ला साबेक फाकफोक्तम गाउँपालिका 2 निवासी हाल इलाम नगरपालिका 8 बसोबास गर्दै आउनुभएकी 90 वर्षीय विष्णुमाया चौहानको यमिति 2083 भाद्र 27 गते निधन भएकाले यमिति 2083 असोज 8 गते शुद्धि शान्ति कार्य गरिने भएको हुँदा आफन्तजन इष्ट मित्र छर छिमेकी कुल कुटुम्ब नाता गोता सम्पूर्णमा जानकारी गराइन्छ स्थान इलाम नगरपालिका 8 धोबीधारा मिति 2083 असोज 8 गते एवं सम्पूर्ण चौहान परिवार इलाम नगरपालिका 8 इलाम

0: समुद्री सतहको तापक्रम यस प्रणालीका कारण चरम रूप लिने अपेक्षा गरिएको समयभन्दा केही साता अघि नै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। वैज्ञानिकहरूका अनुसार यसले विश्वव्यापी मौसम प्रणालीमा दूरगामी प्रभाव पार्न सक्ने देखिन्छ। यसले कतिपय ठाउँमा आँधीबेहरी र बाढीको जोखिम बढाउन सक्ने र अन्य क्षेत्रमा खडेरी र डडेलोको सम्भावना बढाउने विज्ञहरूले चेतावनी दिएका छन्। एल निन्यो प्राकृतिक रूपमा विकास हुने एउटा मौसमी चक्र हो, जुन सामान्यतया प्रत्येक 2-7 वर्षको अन्तरालमा देखा पर्ने गर्छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विश्वका विभाजनका रेखाहरू गहिरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। न्यूयोर्कमा राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनसँग जुझ्न र असमानता कम गर्न थप प्रयासका लागि आह्वान गरे। 3 वर्ष अघि नेपालको हिमालबाट मैले तीव्र गतिमा हिमनदी पग्लिरहेको चेतावनी दिएको थिएँ। विश्वको चुचुराहरू कमजोर बन्दै गएका छन्। कतिपयले बढाई चढाई गरेर खतरा प्रस्तुत गरिएको भनेर त्यसलाई पत्याएनन्। तर दुःखदायी घटनाले असर अझ चाँडो परिरहेको र ठूलो क्षति निम्त्याइरहेको अनि अपेक्षा गरेभन्दा टाढासम्म प्रभावहरू परिरहेको देखाएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस उनले आर्टिफिसियल इन्टेलिजेन्समाथि नियन्त्रण गरिनुपर्नेमा जोड दिँदै त्यसलाई आविष्कार गर्नेलाई अचम्ममा पार्ने गतिमा एआई अघि बढ़िरहेको बताए। महासभाको पहिलो दिन विश्व नेताहरूले बोल्ने क्रम जारी छ। श्रीलंकामा सन् 2019 इस्टर सन्डे बम हमलामा संलग्न रहेको अभियोगमा कोलम्बोको एउटा अदालतले 15 दोषी ठहर गरेको छ। अन्य 9 सफाई दिइएको छ। उक्त आक्रमणमा इस्लामवादी आत्मघाती बम हमलाकारीले 3 प्रमुख होटल र 3 गिर्जाघरलाई निशाना बनाएका थिए, जसमा 275 मारिएका थिए। अदालतले दोषी उपर सजाय भने पछि सुनाउनेछ। सबै प्रतिवादीहरूले आफूमाथिको आरोप अस्वीकार गरेका थिए। इण्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले अघिल्लो महिना डडेलो शुरू भए यता विषाक्त तुवालो फैलिएका क्षेत्रमा 1,70,000 भन्दा बढी गम्भीर श्वास प्रश्वास संक्रमणका घटना अभिलेख गरेको बताएका छन्। उनीहरूले त्यसरी संक्रमित भएका मध्ये 1/4 भन्दा बढी बालबालिका रहेको जनाएका छन्। बोर्नियो र सुमात्रा चापुमा लागेका डडेलोले इण्डोनेसियाको ठूलो हिस्सा र छिमेकी मलेसिया र सिंगापुरमा हानिकारक वायु प्रदूषण निम्त्याएको छ र अज्ञात बन्दुकधारीहरूले बलुचिस्तान प्रान्तमा पोलियो खोप चोरीलाई सुरक्षा दिइरहेका 2 प्रहरीको हत्या गरेको दक्षिण पश्चिम पाकिस्तानका अधिकारीहरूले बताएका छन्। उनीहरूले ती प्रहरीहरू साताव्यापी खोप कार्यक्रम अन्तर्गत पोलियो अभियानमा संलग्न महिलाहरूसँग खटिएको उल्लेख गरेका छन्। पोलियो टोलीका सदस्यहरूलाई छुटपटक लागेको छैन, तर उक्त अभियानलाई स्थगित गरिएको अधिकारीहरूले बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज न्यूयोर्क प्रस्थान गरेका छन्। महासभामा उनले जलवायु कूटनीतिको विषयलाई प्राथमिकताका साथ उठाउने अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी बाढ़ीको पृष्ठभूमिमा उनको यो भ्रमण भइरहेको हो। प्रधानमन्त्री शाहले आउँदो बिहिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। नेपालले हालै भोगेको विनाशकारी बाढ़ीमा जलवायु परिवर्तनको भूमिका हुन सक्ने कतिपय वैज्ञानिकहरूले बताइरहेका बेला प्रधानमन्त्री शाहको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ। बाढ़ीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यानाकर्षण भइरहेका बेला महासभामा नेपालले उठाउने विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञहरूले बताइरहेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बीबीसीलाई बताए अनुसार प्रधानमन्त्री शाहले महासभामा आफ्नो सम्बोधनको क्रममा जलवायु न्यायलाई मुख्य प्राथमिकतामा राख्नेछन्।
2: उक्त सम्बोधनमा मूलत 4 विषयहरू समावेश हुनेछन्। पहिलो विषय चाहिँ भोडेकोशी बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो। दोस्रो वर्तमान सरकारका प्राथमिकताहरू, योजनाहरू, विकास सम्बन्धी आर्थिक लगायतका विभिन्न नीतिहरू लगायतका विषयमा चाहिँ अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र उहाँहरूको जुन निरन्तर सहयोग र सद्भाव रहिआएको छ त्यसलाई धन्यवाद दिँदै त्यसलाई निरन्तरता र बढोत्तरी गर्नको लागि आह्वान गर्ने भन्ने दोस्रो विषय भयो। अनि तेस्रो विषय यो अन्तर्राष्ट्रिय शान्तिका विषयहरू, मानव अधिकारका विषयहरू, दिगो विकासका कुराहरू, ती विषयमा नेपालको धारणा प्रस्तुत गर्ने। चौथो र अन्तिम विषय जुन अहिलेको मल्टिल्याटरलिजमको कुराहरू छन्, त्यसमा परेको समस्याका कुराहरू छन्, अन्तर्राष्ट्रिय जुन अर्डरको विषय छ अनि त्यसमा चाहिँ खास गरी अलिकति न्यायपूर्ण अर्डर हुनु पर्यो र नेपाल जस्ता देशहरूको हितमा काम गर्ने खालको अन्तर्राष्ट्रिय व्यवस्था हुनु पर्यो भन्ने यी 4 महत्वपूर्ण विषयहरू छन्।
1: अधिकारीहरूका अनुसार भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ीपछि नेपालले लस एण्ड ड्यामेज कोषबाट सहयोग दावी गर्दै संयुक्त राष्ट्रसंघलाई पत्राचार समेत गरिसकेको छ। यद्यपि त्यसको प्रत्यक्ष लाभ लिनका निम्ति नेपालले लामो प्रक्रिया पार गर्नुपर्न सक्ने वातावरणविद मदन कोइराला बताउँछन्।
2: फोरममा राख्ने कुरा चाहिँ पोलिटिकल एजेन्डा भयो, विश्व समुदायको ध्यान आकर्षण गर्ने कुरा भयो, कम्पिटिसन क्लेम गर्ने कुरा चाहिँ डिजाइनेटेड अथोरिटी छ। हामी कहाँ पनि फोकल एजेन्सी छ, गभर्मेन्टको फोकल एजेन्सीको पनि आफ्नो प्रिपरेसन छ, आफ्नो मेकानिजम छ, हाम्रो आफ्नो डेटाहरू छन्, आफ्ना देशमा डकुमेन्टहरू छन्। आशावादी हुने ठाउँ देख्छु।
1: भोटेको सी त्रिशुली बाढीपछि सरकारले जलवायु कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता छेत्रीका अनुसार मन्त्रालयले हालै जलवायु कूटनीति शाखा समेत गठन गरेको छ। प्रधानमन्त्रीले महासभामा नेपालको पक्ष राखेपछि जलवायु कूटनीति तर्फको कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने ठानिएको उनले बताए। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्किने कार्यक्रम छ। मौसम विज्ञान विभागले आउँदो शुक्रबारदेखि केही दिनसम्म नेपालका कतिपय स्थानमा भारीदेखि धेरै भारी र एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। आज साँझ जारी मौसम सम्बन्धी बुलेटिनमा विभागले उच्च हिमाली क्षेत्रलाई रेड जोनमा राखेको छ। तत्काल प्रतिकार्य आवश्यक पर्ने स्थानलाई रेड जोन र सतर्क रहनुपर्ने स्थानलाई अरेन्ज तहमा वर्गीकरण गरिन्छ। केही दिन यता मौसमविदहरूले बंगालको खाड़ीमा विकास भइरहेको एउटा मौसमी प्रणालीको असर नेपालसम्म आउने र उक्त प्रणाली पश्चिमी वायुमण्डलीय प्रणालीसँग मिसिएमा चर्को असर हुन सक्ने चेतावनी दिँदै आएका छन्। यसै सन्दर्भमा हामीले पछिल्लो मौसम सम्बन्धी बुलेटिन जारी हुनुभन्दा ठिक अघि मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठलाई टेलिफोन सम्पर्क गरी चर्चामा रहेको उक्त मौसमी प्रणालीको पछिल्लो अवस्थाबारे सोधेका छौं।
3: सुरुमा सोसियल मिडियामा आएको जुन छ त्यो जस्तो हाई रेनफलको चाहिँ इन्टेन्सिटी त्यति मात्रा चाहिँ देखिँदैन, त्यो किन भन्दाखेरि जुन सिस्टम ट्रपिकल साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ साइक्लोन चाहिँ भएन, होइन, खालि शक्तिशाली न्यूनजातीय प्रणाली मात्रै भयो। त्यसले गर्दाखेरि सिस्टम अलिक विक भएको भएर प्रेसिपिटेसनको मात्रा पनि पहिला भन्दा अलिक कम छ, त्यो हामीले चाहिँ मेन्टेन गर्दा छौँ। अहिले समुद्र छ त्यो, होइन, 7 गते राति र 8 गतेको बिहानको बिचमा चाहिँ ओडिसा र आन्ध्र प्रदेशको पेरिफेरीमा चाहिँ ल्यान्डफल चाहिँ हुने देखिन्छ। तर नेपालमा कहिले आइपुग्ला भन्नेको चाहिँ अझ पनि कन्फिडेन्ट भइसकेका छैन। सबै मोइस्चर त्यसले नै सोसेर लिएर इन्डियामै बढी पानी पार्यो भने चाहिँ हामी कहाँ अलिकति कम इफेक्ट हुन्छ, होइन, तर शक्ति अलिक कम भएर त्यसले फैलियो, त्यो फैलियो भने चाहिँ नेपालमा पनि वाइड स्प्रेड रेनहरू चाहिँ दिन्छ।
1: धेरै वर्षा हुने सम्भावना भएका स्थानहरू पनि पहिचान गर्नु तपाईँहरूले अहिलेसम्म?
3: हामीले जिल्लाहरू नै अम्बर अलर्टमा राखेछौँ अनि अलिकति यो टुरिज्मको हिसाबले अलिकति जोखिम भएको हिसाबले चाहिँ हामीले हाई माउन्टेन्समा चाहिँ अब रेड नै राख्ने।
1: अनि प्रदेशको हिसाबले भन्नु पर्यो भने चाहिँ अलिक बढी
3: मुख्य गण्डकी र लुम्बिनीमा बढी जोखिम देखिन्छ, त्यहाँ अलिक बढी पानी पर्ने र अलिकति पछि चाहिँ यो सुदूरपश्चिममा पनि हुने कुरा चाहिँ अहिलेलाई नदेखे पनि यो हामी चाहिँ अपडेट गर्छौँ होला सुदूरपश्चिमको तराईतिर पनि।
1: अनि विभागले चाहिँ गृह मन्त्रालय विपद प्राधिकरण स्थानीय तह लगायतका निकायलाई चाहिँ कसरी अथवा के भनिराख्नु भएको छ, कस्तो किसिमको सर्कुलर गरिराख्नु भएको छ यहाँहरूले?
3: अहिले भर्खरै पनि हाम्रो गृहमन्त्रीज्यू र ऊर्जा मन्त्रीज्यू आउनु भएको थियो विभागमा अनि उहाँहरूलाई पनि भर्खरै ब्रिफ गरियो, होइन, अनि जोखिम हुनेहरूको चाहिँ लिस्टहरू बनाउनु भन्नुभएको छ प्रिपरेसनको लागि। अनि हामीले कमान्ड पोस्टमा एनडीआरएमएमा त भोटे कोसीको लागि हामी रेगुलरली नै बसिरहेकै पनि थियौँ, विभिन्न निकायहरूमा पत्राचारको लागि आइतबारदेखि नै बसिरहेको छौँ।
1: अब अन्तिममा यो तपाईँको र मेरो कुरा सुनिरहनु भएको जति पनि श्रोताहरू हुनुहुन्छ उहाँहरूले यो सम्भावित जोखिमको सम्बन्धमा हाम्रो कुराबाट के हुँदैछ किसिमको सर्कुलर गरिराख्नु भएको छ यहाँहरूले?
3: अहिले भर्खरै पनि हाम्रो गृहमन्त्रीज्यू र ऊर्जा मन्त्रीज्यू आउनु भएको थियो विभागमा अनि उहाँहरूलाई पनि भर्खरै ब्रिफ गरियो, होइन, अनि जोखिम हुनेहरूको चाहिँ लिस्टहरू बनाउनु भन्नुभएको छ।

0: क्षेत्रमा वर्षा भयो भने चाहिँ के जोखिम हुन सक्छ, जस्तै अब ल्यान्डस्लाइड्सको त्यस्तो छ भने चाहिँ त्यो तीन दिन चाहिँ कसरी जोगिने होइन, पालिकाहरूले पनि अलिकति त्यसमा तयारीमा चाहिँ बस्ने भयो। अब अरू चाहिँ आवश्यकता नपरिकन सकेसम्म ट्राभल नगर्ने, ट्रेकिङहरू गइरहेको र पर्वतारोहीहरूले चाहिँ माथि अलरेडी गइसकेको भन्दा त्यो फर्किँदाखेरि बिचैमा पर्ने पनि हुन सक्छ होइन, के ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ बस्ने र जान खोजेको चाहिँ त्यो इभेन्ट पछि मात्रै जाने। अनि हाम्रो सूचनालाई चाहिँ हेरिदिनु हुन पनि अनुरोध छ, र केही जिज्ञासा भएमा 1155 कल गर्नु हुने पनि अनुरोध छ।
1: नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ। अब लागौं कर्णालीतर्फ। पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला त्यसलाई मध्यनजर गर्दै वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत कर्णालीका कतिपय स्थानमा विद्युतीय चुलो वितरण गर्न थालिएको छ। त्यसबाट विद्युत पुगेका गाउँ बस्तीमा विशेष गरी महिलाहरूलाई दाउरा र ग्यासको जोहो गर्नुपर्ने बाध्यताबाट राहत मिलेको बताइन्छ। जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट।
2: समयको बचत हुनुका साथै गाउँघरमा खेर गइरहेको बत्तीको प्रयोग गरेर पैसा आफ्नै ठाउँमा लगानी हुँदा खुसी लागेको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिका पाँचकी नारायणी चौलागाई।
3: छिटो पकाउनु नि सकिने, बिस्तारै पकाउनु पनि सकिने, कतिपय बेला भित्रको खाना चाहिँ जल्न थाल्यो भने अटोमेटिक पनि बन्द हुन्छ। त्यो एक त कार्यबोझ घटाएको छ, अर्को स्वास्थ्यको दृष्टि गर्न राम्रो भएको छ।
2: जुम्लाको पातरासी गाउँपालिका कि अर्की स्थानीय बासिन्दा माया देवी बोहरा।
4: गाउँघरको दिदी बहिनी एकदम खुसी भएको छ, समयको बचत हुन्छ अनि स्वास्थ्यको लागि एकदम धुवा धुलो हुन्थ्यो अनि भाँडाहरू काला हुन्थे।
2: 70% अनुदानमा महिलाहरूलाई लक्षित गरेर विद्युतीय चुलो र त्यसमा आवश्यक पर्ने भाँडाकुँडा समेत वितरण गर्दै आएको बताउँछन् वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र जुम्लाका प्रमुख पृथ्वी साहे।
5: हामीले यो विद्युतीय चुलो कसरी चलाउने भन्ने कुराहरू अवेरनेस कार्यक्रम करिब करिब 4600 महिला दिदी बहिनीहरूलाई अवेरनेस कार्यक्रम पनि दिँदै थियौँ। त्यो सँगसँगै जुन इलेक्ट्रिसिटीले भए क्षमताले भएसम्मको यो इन्डक्सन चुलो पनि वितरण कार्य अहिले भइराखेको छ।
2: देशभर अभाव भइरहेको खाना पकाउने ग्यासको विकल्प रूपमा विद्युतीय चुलो प्रयोग गर्दै आएको हुनाले आफूहरूलाई सहज भइरहेको जुम्लाका महिलाहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी जुम्ला।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। श्रीलंकाको उच्च अदालतले सन् 2019 ईस्टर सन्डे बम हमलाको योजना बुनेको अभियोग लगाइएका 15 दोषी ठहर गरेको छ। उक्त आक्रमणमा 270 ज्यान गएको थियो र 500 भन्दा बढ़ी मानिस घाइते भएका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
6: दोषी ठहर गरिएकामा नाउफर माउलवी पनि छन्, जसलाई अभियोजकहरूले उक्त आत्मघाती बम आक्रमणको मुख्य योजनाकार मध्ये एकका रूपमा उल्लेख गर्दै आएका थिए। तीनवटा गिर्जाघर र तीनवटा विलासी होटलहरूमा भएको सो विस्फोटन सन् 2009 गृहयुद्ध अन्त्य भएता श्रीलंकामा गरिएको सबैभन्दा खराब आक्रमण थियो। ज्यान गुमाउनेमा 45 विदेशी थिए। आक्रमणमा संलग्न सबै बम हमलाकारीहरू विस्फोटनमा मारिएका थिए। आरोपितहरूलाई 23,000 भन्दा बढ़ी कसुरमा सजाय माग गरिएको थियो। त्यसमा हत्या, आतंकवादी आक्रमणका लागि षड्यन्त्र गरेको र हतियार राखेको सहितका कसुर थिए। अभियोजनका क्रममा 2300 भन्दा बढ़ी मानिसहरूले प्रमाण उपलब्ध गराएका थिए। विस्फोटक सामग्री, तरवार र गोलीगट्ठा सहित 2000 भन्दा बढ़ी प्रमाणहरू प्रस्तुत गरिएको थियो। उक्त बम हमलापछि श्रीलंका अधिकारीहरूले गुप्तचर सम्बन्धी गम्भीर त्रुटि भएको उल्लेख गरेका थिए। श्रीलंकाको सदनमा आक्रमणबारे भारतबाट प्राप्त सूचना उपयुक्त ढंगले सम्बन्धित निकायसँग साझा नगरिएको कुरा उठेको थियो। सन् 2023 श्रीलंकाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई राष्ट्रिय सुरक्षा सम्बन्धी विफलताका लागि जिम्मेवार रहेको ठहर गर्दै पीड़ितहरूलाई 10,00,000 क्षतिपूर्ति दिन आदेश दिएको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

विघ्नेश्वराय वरदाय सुर प्रियाय लंबोदराय सकलाय जगदिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते करारविंदे नपदारविंदम मुखारविंदे विनिवेशयन्त्यं वटस्य पत्रस्य पुटे श्यानं बालं मुकुन्दं मनसा स्मरामि। सुप्रभातम सौरानवी दशमलव नौमी गर्ज मेरो मन गलडियो नेपालवाणी एफएम को प्रातकालीन कार्यक्रम प्रभात पुष्पाञ्जलिमा प्राविधिक मित्र मनिष अधिकारीका साथमा कार्यक्रम सञ्चालक दुर्गा ढुङ्गेलको स्वागत छ। आउनु श्रोता आजको तिथि मितिको बारेमा जानकारी लिउँ। आज मिति विक्रम सम्वत 2083 साल आश्विन महिनाको आज 7 गते बुधबार श्री सूर्य दक्षिणाय शरद ऋतु रौद्र नाम संवत्सर भाद्र शुक्ल पक्षको आज द्वादश तिथि श्रवण नक्षत्र 8:48 तत्पश्चात धनिष्ठ नक्षत्र आरम्भ हुनेछ। आनन्दाजीमा छत्रयुग मकर राशिका चन्द्रमा सूर्योदय 5:53 सूर्यस्त भएर साँझ 6:05 हुनेछ। इस्वीसम्मत 2026 सेप्टेम्बर महिनाको आज 23 तारिक परेको छ। आज वामन जयन्ती दही दान गर्ने दिन इन्द्रध्वज उत्थान आजको दिन पावन दिन रहेको छ। बुधबारको दिन हो त्यसै पनि भगवान विष्णुको श्रीकृष्णको हामी आराधना गर्छौँ। साथमा बुध ग्रह पनि प्रसन्न पार्नलाई आज विविध कर्महरू गरिन्छ। आउनु साधारण सूत्र आज वामन द्वादशीको बारेमा हामी चर्चा गर्नेछौँ। त्योभन्दा अगाडि कार्यक्रमको शुभारम्भ गरौँ एउटा मंगल गानबाट।

मंगल गणपत साथ पनि यहाँहरुलाई कार्यक्रममा स्वागत छ। बुधबारको दिन भगवान श्री कृष्णको हामी आराधना गर्दैका छौँ। साथमा आज विशेष पर्व वामन द्वादशी तारा। वामन द्वादशीको महत्व के छ? भगवानको वामनको अवतार के छ? वामन द्वादशीको महत्व के छ? यसमा हामी थोरै चर्चा गर्छौँ। अन्य भनौँ न अरू कर्महरू जति हामी गर्छौँ त्यसमा चाहिँ वामन द्वादशीका दिन गरिएको कर्महरू विशेष मूल्य छ, विशेष मान्यता छ। वैदिक सनातन धर्म अन्तर्गत एउटा विशेष पर्व दिन तारा। वामन द्वादशीको दिन के भनिएको छ भने भगवान वामनको आराधना गर्नुहुन्छ। देवेश्वराय देवेभ्य देव सम्भूति कारणे प्रभावे सर्वदेवानां वामनाय नमो नमः। यो एउटा स्तुति हो जसले भगवान वामनको भक्ति अनि भक्तिपूर्वक आराधना गर्दछ। भगवान वामनले तिनीहरूलाई राजा बलिको संकटबाट देवताहरूलाई मुक्त गरे जस्तै गरी दुःखबाट पाठ लगाइदिनुहुन्छ, मुक्त गराउनुहुन्छ। विधि अनुसार पूजा गर्दाले आनन्द र इच्छित फल पनि प्राप्त हुन्छ। आज वामन द्वादशी भाद्र शुक्ल पक्षको द्वादशी तिथि बडा आनन्द दिन्छ। धार्मिक ग्रन्थ अनुसार आजको शुभ तिथिमा भगवान श्रीकृष्णले वामन अवतार लिनुभएको थियो। धरतीमा अन्याय अत्याचार बढ्दै गएपछि भगवानले कुनै न कुनै अवतारमा अवतरित भएर अत्याचार गर्ने जो छ उसको विनाश गर्नुहुन्छ। यो शास्त्रमा बताइएको इतिहासमा धेरै। अब वामन अवतारको बारेमा हामी थोरै चर्चा गरौँ। वामन अवतारलाई भगवान विष्णुको एउटा महत्वपूर्ण अवतार पनि हामी मान्दछौँ। एकजना अत्याचारी दैत्य राजा बलिले देवलोकसँग युद्ध गरेर देवताहरूलाई पराजित गर्न थालेपछि भगवान इन्द्र विष्णु भगवानका समक्षमा आउनुहुन्छ र समस्या सबै बताउनुहुन्छ। त्यसपछि भगवान इन्द्र मार्फत सिद्धि दैत्यराज बलिको

सबै अत्याचारको बारेमा बुझेपछि भगवान विष्णुले आजको तिथि अर्थात् भन्नुभएको शुक्ल द्वादशी गरी माता अदितिको गर्भबाट जन्म लिएर बलिको विनाश गर्ने आश्वासन दिएर पठाउनुभयो। भगवान इन्द्रलाई दिएको वचन पूरा गर्दै आज भाद्र शुक्ल पक्षको द्वादशीको दिन माता अदितिको गर्भबाट भगवान विष्णुको वामन अवतारमा प्रकट हुनुभएको थियो। त्यसपछि कश्यप ऋषिसँग आफ्नो संस्कार सिकेका भगवान वामनले महर्षि पुलहसँग यज्ञोपवित अगस्त्यसँग मृगचर्म मर्चितिसँग पलासदण्ड आङ्गिरेशसँग सेतो वस्त्र सब वस्त्र सूर्यसँग छत्र भृगुसँग खराउ आफ्नो गुरुसँग कमण्डले माता अदिति तीन पौपिन अथवा भने सरस्वतीसँग रुद्राक्ष माला र कुबेरसँग भिक्षापात पात्र लिएपछि मात्रै आफ्नो पिताजीसँग आज्ञा लिएर देवराज परिलाई भेट्न गएका त्यति बेला देवराज परि नर्मदा नदीको तटमा त्यहाँ उत्तरपट्टिको तटमा चाहिँ अश्वमेध यज्ञ गरिरहेका थिए। त्यस पछाडि के भयो त वामन आज भगवान वामनको अवतारको बारेमा हामी पुनः चर्चा गर्नेछौँ। अहिलेलाई एउटा भक्तिगान भक्तिगान पश्चात पुनः यहाँहरूलाई कार्यक्रममा स्वागत छ। आज वामन द्वादशीको बारेमा हामी चर्चा गरिरहेको छ। अब के भयो त भन्दा वामन भगवान यसरी जब वामन भगवान एउटा योगीको रूप धारण गरेर पुग्नुहुन्छ राजा कलिका बलिले अत्याचार गरेका थिए अनि यज्ञ गरेर बसिरहेका बलि वामन मङ्गल भवनलाई त्यहाँ आउने त्यत्तिकै यज्ञको प्रकाश उज्यालो भएको देखेर अचम्म मान्दै भगवान्सँग वामन आफूलाई चाहिएको भिक्षा माग्न अनुरोध गरे। राजा बलिले के भने त भन्दा भिक्षा म दिन्छु भन के दिउँ तिमी त माग भनेर बटुक भगवान विष्णुले बलिले भन्न लाग्दैन। के त भन्दा यदि तिमी दिन्छौ भने मात्रै माग्छु भन्ने माग्दिनँ भनिसक्यो कि र के हो त भन्दा फेरि बलिले भन्दा पाइला तिन पद पाइला मान्नुले बलिले सहजै उनलाई तिन पाइला भूमि दिए अथवा वचन दिए। भगवान वामनले पहिलो पाइलामा स्वर्ग आदि जति लोकहरू छन् ती सबै के भयो त पहिलो पाइलामै त्यही रहे अनि भगवान वामनले पहिलो पाइलामा स्वर्ग आदि दोस्रो पाइलामा धरती नापेको देखेपछि तेस्रो पाइलाको लागि बलिले आफ्नो शिर अगाडि गर्दछन् र वामन भगवानलाई आफ्नो मस्तिष्क नाप्ने आग्रह गर्दछन्। सबै थोक गुमाइसकेको बलिले त्यस आफ्नो शिर अगाडि राखेको कुराले भगवान वामनलाई प्रसन्न पार्दछ अनि भगवान वामनले बलि राजालाई पातालको राजा बनाएर पातालमा स्थान दिनुभएको छ। त्यसैले के भयो त त्यसैले पनि भगवान इन्द्र र अन्य देवलोकलाई दैत्य राजा बलिबाट मुक्ति दिएको भगवान विष्णुको वाहन वामन अवतारको निकै महत्त्व गरेको पाइन्छ। भगवान वामन आज वामन अवतारमा हामी चलाइरहेका छौँ। आज वामन अवतारकै हामी चर्चा गरिरहेका छौँ। आजको अवश्य पनि यी भगवान्का विभिन्न 14 अवतारहरू छन् होइन, विभिन्न अवतारहरू छन्, 24 अवतारको पनि छन्। त्यसमा वामन अवतार चाहिँ के भयो त पहिलो पावले उहाँले सबै स्वर्गलोक आदि गरिरहेका छन् भाग दिनुभयो, अर्को मर्त्यलोक। अब रह्यो तिन पाव पृथ्वीमा आएको छ, अर्को पद त कहाँ राख्नु भन्दा बलिले सत्तर गरेछन्, कहाँ राख्ने कहाँ दिने त स्थान भन्दा उसले आफ्नो शिर थाप्छ भनेर शिर थाप्दैछन्। अन्त्यम भगवान्ले उनलाई पातालले पुर्याइदिनुभयो। साधारण सुधा यसरी बलिको यो घटना छ। त्यस पछाडि भने आफ्ना यी जति पनि रहेका सम्पूर्ण देवी देवताहरूको आराधना गर्ने पूजा आराधना गर्ने समय पनि हाम्रो साधारण सुधा यसरी जब वामन भगवानको आज अवतारको रूपमा दीप्तचार गरिरहँदा भगवानको वामन अवतारमा हामीले के गर्नुपर्छ भगवान वामन अवतार रहँदाखेरि जस्तै तीन पद पृथ्वीमा अन्त्यमा बलि सुतरलोकमा गए प्रस्थान गरे यतापट्टि तर के भयो त भगवानले
त्यस समयलाई रक्षा गर्नुपर्ने भयो बलिको ताद्र सीता। यसरी ब्राह्मण भगवत भगवान्को सम्पूर्ण बलिले नै यसरी दिएको कथा शास्त्रमा बताइन्छ। अवश्य पनि यो बिहानीको समयमा यिनै ब्राह्मण आज द्वादशी ब्राह्मण भगवान्को पूजा आराधना गर्ने ब्राह्मण भगवान्लाई मनपर्ने देश मखन मिश्री इत्यादि ल्याएर अर्पणा गरिदिने यो पावन आजको दिनमा सिद्धिन यिनै पावन प्रसङ्गको साथमा आजको कार्यक्रमको विषयबाट हामीले पनि बिदा माग्ने समय भइसकेको छ। यहाँहरूले यति प्रश्न बसेर कार्यक्रम शब्द गर्नुभयो यहाँहरूलाई विशेष धन्यवाद भन्दै प्राविधिक विधा मञ्च अधिकारीका सम्म कार्यक्रम सञ्चालक दुर्गा ढुङ्गालले आजलाई बिदा हुनु भन्न चाहन्छौँ। यहाँहरूको बाँचल मङ्गलमै पनि रेडियो नेपालबाट एफएम सुनेर आउनुहोला। ओम असतो मसत्कोमय तमसोमा ज्योतिर्गमय मृत्योर्म अमृतङ्गमय ओम शान्ति शान्ति।

0: 26 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: साइडलाइन कूटनीतिमा चुक्दै नेपाल, प्रधानमन्त्रीले तोडे भीभीआईपी विदाईको परम्परा, नयाँलाई ल्याउन पुरानै व्यवस्था बिउताइँदै, बाढ़ी पीड़ितलाई नयाँ शहरमा सार्ने तयारी, एमाले बैठकमा अधिकांशले राखे नेतृत्व परिवर्तनको माग लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको सिप बेचेर भित्रियो 7 अर्ब शीर्षकको शुभ समाचार।
0: विभिन्न प्रकृतिका व्यावसायिक सिप र सेवा बेचेर नेपालीले विदेशबाट एक महिनामै करिब 7 अर्ब रूपियाँ आमदानी गरेका छन्। रोजगारीका लागि बाहिर नै पर्ने बाध्यात्मक परिस्थितिका बीच पनि कतिपयले विदेशमा माग रहेका सेवा उपलब्ध गराएर नेपालमै रहेर विदेशी मुद्रा भित्राइरहेका हुन्। नेपाल राष्ट्र बैंकका अनुसार साउनमा मात्रै नेपालीले विभिन्न 5 प्रकृतिका सेवा बेचेर 6 अर्ब 81 करोड़ 64 लाख आमदानी गरेका छन्। नेपालीले खास गरी अनुसन्धान र विकास, व्यावसायिक र व्यवस्थापन परामर्श लगायतका सेवा बिक्री गरेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। यसबाहेक प्राविधिक, व्यापार सम्बन्धी र अन्य व्यवसाय सेवा, श्रव्य दृश्यसँग सम्बन्धित सेवा, अन्य व्यक्तिगत, सांस्कृतिक र मनोरञ्जनात्मक सेवा बिक्री गरी नेपालीको आमदानी मध्यम देखिन्छ। साउनमा सबैभन्दा धेरै व्यावसायिक र व्यवस्थापन परामर्श सेवा प्रदान गरेर नेपालीले 3 अर्ब 18 करोड़ रूपियाँ आमदानी गरेका छन्। त्यसपछि प्राविधिक, व्यापारसँग सम्बन्धित र अन्य व्यवसाय सेवा बिक्री मार्फत 2 अर्ब 36 करोड़ रूपियाँ आमदानी भएको तथ्याङ्कले देखाएको छ। उल्लेखित सेवा उपलब्ध गराएर गत वर्ष साउनमा नेपालीले 5 अर्ब 70 करोड़ रूपियाँ बराबरको विदेशी मुद्रा भित्रिआएका थिए। यस वर्ष साउनमा थप 1 अर्ब 11 करोड़ रूपियाँ बढ़ी आमदानी गरेको तथ्याङ्कले देखाएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानो सबैलाई सरेको छ, मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने।
4: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। अन्नपूर्ण पोस्टमा राष्ट्रसंघको 81 औं महासभा, साइडलाइन कूटनीतिमा चुक्दै नेपाल शीर्षकमा खबर छापिएको छ। विश्वका ठूला सम्मेलन र महासभाहरूमा औपचारिक भाषण र फोटो सेशनमा सबैको ध्यान केन्द्रित भए पनि विश्वव्यापी कूटनीतिको वास्तविक गति भने मूल सभाभन्दा बाहिर अर्थात साइडलाइन भेटवार्ताहरूमा तय हुने गर्दछ। बहुपक्षीय मञ्चहरूमा औपचारिक प्रतिबद्धताहरू जनाइए पनि संवेदनशील राष्ट्रिय हित, द्विपक्षीय तनाव र रणनीतिक मुद्दाहरू सल्टाउन साइडलाइन कूटनीति अर्थात अनौपचारिक भेटवार्ता नै प्रभावकारी माध्यम मानिन्छ। कूटनीतिक विश्लेषकहरूका अनुसार G7 वा संयुक्त राष्ट्रसंघ महासभा जस्ता ठूला मञ्चहरू औपचारिक घोषणा पत्र जारी गर्ने माध्यम मात्र हुन्। वास्तविक कूटनीतिमा कसले कोसँग भेट्यो वा कसलाई भेट्न अस्वीकार गर्यो भन्ने कुराले ठूलो अर्थ राख्छ। जस्तै G7 सम्मेलनकै क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की एउटै कार्यक्रममा सहभागी भए पनि उनीहरूबीच कुनै अलग्गै द्विपक्षीय साइडलाइन भेटवार्ता भएन। यसको विपरीत अमेरिकी टोलीले कतार, संयुक्त अरब इमिरेट्स, यूएई र इजिप्टका नेताहरूसँगको साइडलाइन छलफललाई प्राथमिकता दियो। यस्ता अनौपचारिक भेटवार्ताहरूले ब्युरोक्रेटिक रेड टेपलाई पन्छाएर सीधा व्यावहारिक र द्रुत सम्झौताहरू गर्न मद्दत पुर्याउँछ। भोटेकोशी बाढ़ीपछि नेपालले भोगेको जलवायु तथा विपदको ठूलो क्षति र पुनर्निर्माणको एजेण्डा बोकेर प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार साँझ संयुक्त राष्ट्रसंघको 81औं महासभामा सहभागी हुन उड़ेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको छोटो भ्रमणका कारण महासभाको औपचारिक सम्बोधन र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको पूर्व निर्धारित शिष्टाचार भेट बाहेक अन्य कुनै प्रमुखहरूसँग राष्ट्र प्रमुखहरूसँग कुनै द्विपक्षीय वा साइडलाइन वार्ता भने तय गरिएको छैन। अन्नपूर्ण पोस्टमा यो खबरसँगै अर्को खबर छापिएको छ, प्रधानमन्त्रीले तोडे भीभीआईपी विदाईको परम्परा शीर्षकमा। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गर्दा विगतमा अभ्यास हुँदै आएको औपचारिक विदाईको तामझाम देखिएन। राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको गार्ड अफ अनरदेखि उच्च पदस्थ अधिकारीको लामबद्ध विदाईसम्मको परम्परा तोड्दै प्रधानमन्त्री सामान्य रूपमा अमेरिका उड़े। सचिवदेखि मन्त्रीसम्म लाइन लागेर राष्ट्रपति प्रधानमन्त्रीको स्वागत र सम्मानमा उभिने गरेका थिए, तर प्रधानमन्त्री बालेन शाह कुनै औपचारिक स्वागत र सम्मान बिनै अमेरिका प्रस्थान गरेका छन्। अन्नपूर्ण पोस्टमा छापिएको खबर, राष्ट्रसंघको 81औं महासभा साइडलाइन कूटनीतिमा चुक्दै नेपाल शीर्षकको खबरसँगै प्रधानमन्त्रीले तोडे भीभीआईपी विदाईको परम्परा उपशीर्षकमा यी खबरहरू छापिएका हुन्।
0: अध्यादेशबाट हटाइए 1500 भन्दा बढ़ी पदाधिकारी, नयाँलाई ल्याउन पुरानै व्यवस्था बिउताइँदै शीर्षकमा आजको मध्याह दैनिकमा मुख्य खबर छापिएको छ। सरकारले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्ध व्यवस्थापन गर्न बनेको विधेयक 2083 ल्याएको छ। यसको उद्देश्य सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 खारेज गरेका प्रावधान जगाउनु हो। यो अध्यादेश 2083 साल 19 गते जारी भएको थियो, जसले एकैपटक 1500 भन्दा बढ़ी सार्वजनिक पदाधिकारीहरूलाई पदमुक्त गरेको थियो। मंगलबार सोही अध्यादेशले खारेज गरेका व्यवस्था जगाउने गरी प्रधानमन्त्री बालेन्द्र शाहले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 ल्याएका हुन्। उनले विधेयकमै लेखेका छन्, अध्यादेश निष्क्रिय भएको मितिबाट अध्यादेश जारी हुनु अघि कायम रहेको साबिकको व्यवस्था पुनः कायम गर्न आवश्यक भएकाले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आवश्यक भएको हो। यो कार्यकारी शक्तिको प्रयोगमाथिको प्रश्न हो, कानूनलाई राजनीतिक स्वार्थप्रतिको माध्यम बनाइएको उदाहरण पनि हो। अघिल्लो सरकारका पालामा नियुक्त भएका विभिन्न बोर्ड, संस्थान, प्राधिकरण र परिषदका 1500 भन्दा बढ़ी पदाधिकारीलाई एकैपटक पदमुक्त गर्न सरकारले अध्यादेशको सहारा लियो, तर नयाँ मान्छे नियुक्त गर्ने उद्देश्यले सरकारले तिनै पुराना कानूनी व्यवस्था जुटाउन खोजेको छ। अध्यादेशको उद्देश्य कानून सुधार नभएर पदमा रहेकालाई विस्थापित गर्ने उद्देश्य मात्रै राखेको देखिएको छ। यसले अध्यादेश ल्याउन सक्ने संवैधानिक अधिकारको दुरूपयोग भएको संविधानकै व्यवस्थाले देखाउँछ। आजको मध्याह दैनिकमा छापिएको छ, नयाँ ल्याउन पुरानै व्यवस्था बिउताइँदै शीर्षकमा।
2: भोटेकोशी बाढ़ीबाट 17,000 बालबालिका प्रभावित शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। भोटेकोशी बाढ़ीबाट 15 महिनाका शिशुदेखि 18 वर्ष मुनिका करिब 17,000 बालबालिका प्रभावित भएका छन्। राष्ट्रिय बाल अधिकार परिषदका अनुसार होल्डिङ सेन्टरहरूमा 1,233 जना भेटिएका थिए। हाल होल्डिङ सेन्टरको संख्या 40 घटेर 12 आएको छ। दोस्रो चरणको विस्तृत स्क्रीनिङका क्रममा 509 बालबालिकाको व्यक्तिगत प्रोफाइल तयार पारिएकोमा रसुवामा 75 जना, नुवाकोटमा 214 र काठमाडौँमा 220 गरी कुल 134 जनाले अभिभावक गुमाएको पाइएको छ, जसमध्ये 18 जनाले आमा बुबा दुवै, 50 जनाले बुबा मात्र र 52 जनाले आमा मात्र गुमाएका छन्। अझै पनि लेखाजोखाको क्रममा रहेको परिषदको भनाइ छ।
0: यस्तै प्रसंग आजको मध्याह दैनिकमा लेखिएको छ, बाढ़ी प्रभावितलाई नयाँ शहरमा सार्ने तयारी शीर्षकमा समाचार छ। सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट पूर्ण क्षति भएका तथा उच्च जोखिममा रहेका बस्तीहरूलाई पुरानै स्थानमा पुनस्थापना नगर्ने भएको छ। प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारेर नयाँ शहर तथा एकीकृत बस्ती विकास गर्ने योजना पनि अगाडि बढ़ाइएको हो। बाढ़ी गएको 27 दिनपछि सरकारले रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक बसोबास नभएका प्रभावित परिवारको पुनस्थापनाका लागि 277 किता जग्गा पहिचान गरेको छ। यसैबीच बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै नेपालतर्फ सर्ने सम्भावना देखिएपछि मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ। बंगालको खाड़ीको पूर्वी भूभाग अर्थात उत्तर अण्डमान सागर र आसपासमा विकसित भएको भू न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम उत्तर पश्चिमतर्फ सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण नेपालमा भारी वर्षा हुन सक्ने भएकाले सम्भावित जोखिमप्रति सचेत रहन महाशाखाले आग्रह गरेको छ। विशेष गरी असोज 9 गतेदेखि 11 गतेसम्म बंगालको खाड़ीबाट विकसित प्रणालीको प्रभाव नेपालमा बढ़ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग त्यसको अन्तर्क्रिया हुने सम्भावना रहेको मौसमविद मीन कुमार अर्यालले बताएका छन्। उनका अनुसार बुधबारदेखि नै मध्यम खालको वर्षा शुरू हुन सक्छ। मुख्य प्रभाव पार्ने वर्षाको विशेष मौसम बुलेटिन 9 देखि 11 गतेसम्मका लागि जारी गरिनेछ। अर्यालले भने, हालसम्म यो प्रणाली चक्रवातमा परिणत भइसकेको छैन, त्यसैले यसको नामकरण भएको छैन र न्यूनचापीय क्षेत्रकै रूपमा पनि अगाडि बढ़िरहेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली न्यूनचापीय क्षेत्रबाट थप विकसित भई गहिरो मौसमी प्रणालीमा परिणत हुन सक्ने र दक्षिण ओडिसा उत्तर प्रान्तको तटीय क्षेत्र मार्फत पुग्न सक्ने प्रक्षेपण गरिएको छ। आजको मध्याह दैनिकमा खबर छापिएको छ। शुक्रबारदेखि भारी वर्षाको सम्भावना, बाढ़ी प्रभावितलाई नयाँ शहरमा सार्ने तयारी।
2: नागरिक दैनिकले बाढ़ी पुगेका ठाउँमा नयाँ घर नबन्ने शीर्षकमा यस्तै प्रकृतिको खबर छापेको छ। 1200 परिवारका लागि स्थायी घर बनाउनु पर्ने भन्दै खबरमा भनिएको छ, भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीको बहाव पुगेको क्षेत्रभित्र पक्की भवन तथा स्थायी आवास बनाउन नमिल्ने गरी प्रस्ताव तयार पारिएको छ। शहरी विकास तथा भवन निर्माण विभागले यस्तो प्रस्ताव तयार पारेको हो। त्यसदिन बाढ़ीको बहावले ठाउँ ठाउँमा विभिन्न तह पार गरेको थियो। बाढ़ीको उच्च तहका कारण ठूलो मानवीय र भौतिक क्षति भएको विज्ञहरूले जनाएका छन्। नदीको सतहभन्दा रसुवागढ़ीमा 170 देखि 180 मिटरसम्म, घट्टेखोलामा 200 मिटर र टिमुरेमा 70 मिटरसम्म सतह पार गरेको भवन विभागका इन्जिनियरहरूले गरेको आन्तरिक अध्ययनमा जनाइएको छ। उनीहरूका अनुसार लिङलिङ र स्याप्रोमा 200-200 मिटर, हाकु बेसीमा 220 मिटर, मैलुङ र उत्तर गयामा 250-250 मिटरसम्म बाढ़ी पुगेको जनाइएको छ। विस्थापित राख्न 3200 रोपनी पहिचान खबरमा अगाडि भनिएको छ। भोटेकोशी बाढ़ी पीड़ितलाई सुरक्षित स्थानमा बसोबास गराउन 3200 रोपनी जग्गा पहिचान भएको छ। बाढ़ी पीड़ितका लागि सुरक्षित जग्गा पहिचान गर्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा एउटा समिति तयार गरिएको थियो। उक्त समितिले स्थानीय तहका पदाधिकारीहरूसँग समेत छलफल गरी जग्गा पहिचान गरेको थियो। समितिले मंगलबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो।
0: नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटिको बैठकमा पार्टीभित्रको शक्ति सन्तुलन र विवाद छताछुल्ल भएको छ। ललितपुरको भन्नी मण्डल स्थित रामबाग महलमा सोमबारदेखि जारी बैठक मंगलबारसम्म आइपुग्दा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच देखिएको चरम दूरी र अविश्वास केही मत्थर भएको छ। आफूलाई पदबाट हटाउन महासचिव पोखरेलले छुट्टै दस्तावेज तयार पारेको भन्दै रुष्ट भन्नुभएका अध्यक्ष ओलीले उहाँलाई भूमिकाविहीन बनाउने प्रयास गर्नुभएको थियो, तर मंगलबारको बैठकमा महासचिव पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रयास गर्नुभएको छ। एमाले केन्द्रीय कमिटिको बैठक पार्टीभित्रको शक्ति सन्तुलन र विवाद छताछुल्ल, अधिकांशले राखे नेतृत्व परिवर्तनको माग, आजको हिमालय टाइम्समा खबर छापिएको छ।
2: निजामती कर्मचारीको अनलाइन सरूवा प्रणाली कार्यान्वयनमा आएसँगै विगतमा पहुँचवाला कर्मचारी सधैँ सिंहदरबार आसपास बस्ने प्रवृत्तिको अन्त्य भएको छ। गत साउनदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको अनलाइन सरूवा प्रणालीले यस अघि पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरूवा गराउने परम्परागत व्यतिथिको अन्त्य गरेको हो। निश्चित अवधि पुगेपछि अनलाइन प्रणालीले नै कर्मचारीको सरूवा गर्ने, कर्मचारी र रिक्त कार्यालय बारे अवगत गराउने भएकाले दबाव र प्रभावका आधारमा अवधि नपुग्दै कर्मचारी सरूवा गर्ने अभ्यास अहिले पूर्णतः बन्द भएको छ। हट्यो परम्परागत व्यतिथि शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
0: नेपालको लैंगिक समानतामा सुधार शीर्षकमा नयाँ आर्थिक अभियान दैनिकमा खबर छापिएको छ। शिक्षा र राजनैतिक प्रतिनिधित्वमा भएको सुधारका कारण विश्वव्यापी लैंगिक समानता सूचाङ्कमा नेपाल 5 स्थानमाथि उक्लिएर पनि